0: आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी।
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र।
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति।
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज।

0: बिहिबार अगस्त 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको प्रतिपदा तिथि गुला पर्व प्रारम्भ विश्व सुलेखन दिवस
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन
0: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा बिचौलियाको हालीमुहाली
1: अमेरिकाद्वारा बाल बालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति व्यापारिक जहाज कब्जा गरी प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव
0: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरोकारवाला बीच चलिरहेको बहसको प्रसंग
1: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन् बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो निश्चित केही कम्पनी लाई मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ त्यस्तै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ स्मार्ट सेलका तत्कालीन संचालक एनसीएल आजियताका संचालक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ त्यस्तै स्मार्ट सेलको उपकरण लिलाममा सर्वेश जोशी सतीश लाल आचार्य सचिन लाल आचार्य भास्कर लाल नरसिंह जोशी ज्योति प्रकाश पाण्डे पृथ्वी बहादुर पाण्डे प्रजय राज भण्डारी कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण लिलाम गरी एनसेलले खरिद गरेको थियो यस प्रक्रियामा कानून मिचिएको अभियोग छ
0: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन् यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो

0: सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा पेश विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेखमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26,63,27,71,59 रूपियाँ र अग्रवाललाई 25,59,20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस तत्पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्रमन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
0: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरे पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य संचालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
2: मेरो एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो हो भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
0: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले अहिले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
3: चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
0: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
5: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
5: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
6: निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बवई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
13: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म सरसँग नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौ हामी, आकस्मिक बाढ़ीको आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ। आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
0: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाउ बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरापालक संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
1: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्र पृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा छ महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागिएको छ। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
0: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 1 का 47 वर्षीय हरी लिम्बुले 10 वर्षदेखि अलैंची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैंची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैंची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैंची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थालेको भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुस्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा बिसीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला 4 दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घर्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। रेडपाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्री पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा बुटवलमा बसेको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षितिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
1: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका, नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा 1 निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
3: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, त्यस्तै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
0: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
3: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रममा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
0: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
3: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ। र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि अब कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिने।
0: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
3: भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको।
0: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
3: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग चाहिँ भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन टोकेर राखिदिएको छु।
0: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
3: त्यसबाट अब यस्तो, अब हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको जस्तो कसैलाई अब के स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि यो संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिएको छु।
0: पर्सा 1 निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
0: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
1: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ्दा पनि किसान घाटामा बिचौलियाको हालीमुहाली।
0: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
1: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेडपाण्डा म्याराथन हुने, 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि, बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ, दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो चिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ। उनी केही भन्दैछन्, ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिर्तिकै देखिँदैन त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव, उपभोक्ता समस्यामा ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। विद्यालयको शैक्षिक विकासका लागि व्यवस्थापन समितिको सक्रियता आवश्यक, व्यवस्थापन समिति जिम्मेवारी बारे जानकार हुनुपर्ने शैक्षिक क्षेत्रकै नागरिकको भनाई। असाम र बाजुराका चार पालिका जोडेर बढ़ीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टीकापुरमा सरसफाई। र आज देशका केही भूभागमा वर्षाको सम्भावना। अब खोज खबर विस्तारमा। टीकापुरमा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको ग्यास विक्रेताहरूले बताएका छन्। उपभोक्ताको मागको तुलनामा ग्यासको आपूर्ति कम भएपछि टीकापुरमा ग्यासको अभाव देखिएको ग्यास विक्रेताले बताएका छन्। थप खबर सहकर्मी रत्न पूर्णमगरबाट।
1: टीकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। उपभोक्ताको मागको तुलनामा ग्यासको आपूर्ति कम भएपछि टीकापुरमा ग्यासको अभाव देखिएको टीकापुरका ग्यास विक्रेताहरूको भनाई छ। टीकापुरमा सबै ग्यास विक्रेतासँग अहिले ग्यास उपलब्ध छैन। ग्यास डिलरमा ग्यास नभएपछि उपभोक्ताहरूले ग्यास पाउन सकेका छैनन्। टीकापुरको मनकामना ग्यासको डिलर रहेको न्यू एभ्रिला टेरसमा उपभोक्ताहरूका करिब 400 खाली सिलिण्डर जम्मा भएका छन्। चार दिन अगाडि नेपालगंज ग्यास लिन गएको गाड़ी अझै फर्किएको छैन। त्यसले गर्दा विक्रेता र उपभोक्ता दुवै मारमा परेको बताउनुहुन्छ डिलर सञ्चालक गौरी देवकोटा।
2: हामीले लगभग 7 दिन अगाडि हामीले गाड़ी नेपालगंज कम्पनीमा पठाछौँ। त्यहाँबाट 7 दिनसम्म भइसक्यो, ग्यास आएन। हाम्रो ड्राइभर र दुईटा एउटा सहचालक त्यही बसिरहेको छन् कम्पनीमा, होइन आउँदै आएन। के गर्ने, ग्यासको पुरै यहाँ हाकार भइसक्यो। मान्छेले जम्मा गरेर लगभग 400 सिलिन्डर जति मसँग जम्मा भइसक्यो सिलिन्डर, आएको छैन। कम्पनीले कहिले पठाउँछ, हेरौँ पठाउँछ भनिरहेछ, भन्न त कहिले पठाउँछ त्यो थाहा छैन।
1: भेरी ग्यासको विक्रेता राजु चौधरी पनि माघ भन्दा ग्यास कम उपलब्ध भएकाले ग्यासको अभाव देखिएको बताउनुहुन्छ।
3: पहिला हामीले आउँदाखेरि 2 दिन बेच्ने ग्यास आज तपाईँको दिनभरि टिक्दैन, कस्टमरको माग चाहिँ बढेछ, उता चाहिँ अब कम मात्रामा आइरहेको छ भनौँ न। समस्या कस्टमरले बुझिदिनु पर्यो, आफूलाई जति आवश्यक छ नि त्यति मात्र लिदिए सहज भइहाल्छ।
1: सैपाल ग्यासको विक्रेता पुष्पराज देवकोटा पनि 1 महिनादेखि टीकापुरमा माग अनुसारको ग्यास नआएको बताउनुहुन्छ। समयमा ग्यास नआएका कारण यहाँ उपभोक्तालाई ग्यास पुगाउन समस्या भइरहेको छ। सरकार, आयल निगम र ग्यास कम्पनीहरूले ग्यासको अभाव छैन भनिरहँदा आफूहरूले समयमै ग्यास पाउन नसकेको ग्यास विक्रेता देवकोटाको गुनासो छ। उहाँ भन्नुहुन्छ, ग्यास अभाव नभए ग्यास कहाँ गयो त? यहाँ 1 महिनादेखि उपभोक्ताहरूले ग्यास पाउन सकिरहेका छैनन्। अझै पर्याप्त मात्रामा ग्यास कहिले आउँछ भन्ने कुरा अझै यकिन छैन। 200 सिलिण्डर ग्यास मगाएपछि 50-100 सिलिण्डर ग्यास मात्र आउँछ, त्यसकारण यहाँ ग्यासको धेरै अभाव देखिएको छ।
4: हामी विगत 1 महिनादेखि अहिले ग्यास एकदमै नेपाल अधिराज्यभरि जुन सचेत भइरहेको अवस्था छ, त्यही अनुरूप टीकापुरमा पनि हामीले एकदमै अहिले यो जुन आम उपभोक्ताले खेपिरहनु भएको छ त्यो समस्या हामीले पनि खेपिरहेका छौँ। सरकार भन्छ ग्यास पर्याप्त मात्रामा छ, आयल निगम भन्छ ग्यासको अभाव नै छैन, उद्योग भन्छ हामीले ग्यास पठाएका छौँ, तर हामीले दिने जवाब के छ भने ग्यास भोलि आउँछ भन्ने मात्र जवाब दिइरहेका छौँ। अनि उपभोक्ताको एउटै प्रश्न छ, ग्यास कहिले आउने त्यस्तो छ। यो ग्यासको अभाव छैन भनेर कतिपय ठाउँमा हामीले सुन्ने गरेका छौँ, ग्यास अभाव नै छ। त्यसैले म भन्न चाहन्छु ग्यास अभाव छ, हामी कहाँ पनि ग्यास पर्याप्त मात्रामा आइरहेको छैन। हामीले 200-250 सिलिण्डर अर्डर गर्दा अहिले 50-60 सिलिण्डर कम्पनीले पठाउने गर्दछ, र अलरेडी यहाँ हामीले जम्मा गरेर 50-60-70-100-150 जनाको नाम नै लेखेर राखिएका हुन्छन्। कसरी हामीले ग्यास उपलब्ध गराउने त राखे?
1: टीकापुरमा भेरी, रेडियन्ट, मनकामना र सैपाल ग्यासका डिलरहरू रहेका छन्। ती सबै डिलरहरूमा ग्यास अभाव देखिएको डिलर सञ्चालकहरूको भनाई छ।
0: फेरि पनि ग्यासकै कुरा। राष्ट्रिय सभाका सांसदहरूले देशभरि जनताले खाना पकाउने ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जवाब माग गर्नुभएको छ। सभाको हिजो बसेको बैठकमा सांसदहरूले घण्टौ लाइन बस्दा समेत ग्यास नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नागरिक कहिलेसम्म भोको बस्नुपर्ने हो भनी प्रश्न गर्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकारले ग्यासको समस्या छैन भन्ने गरेको तर जनताले घण्टौं लाइन बस्दा समेत ग्यास नपाउने अवस्था रहेको भन्दै समस्या समाधानका लागि सरकारलाई रूलिङ गर्न अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष माग गर्नुभयो। असाम र बाजुराका चार पालिका जोडिएर बढ़ीमालीका रामारसुन वन संरक्षण क्षेत्र घोषणा गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको बढ़ीमालीका क्षेत्र र असाम जिल्लाको रामारसुन क्षेत्रलाई समेटिने गरी बढ़ीमालीका रामारसुन वन संरक्षण क्षेत्र घोषणा गर्नुभएको छ। हिजो धनगढ़ीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको वन ऐन 2077 दफा 26(1) बमोजिम बाजुरा जिल्लाको बढ़ीमालीका क्षेत्र र असाम जिल्लाको रामारसुन क्षेत्र समेट्ने गरी बढ़ीमालीका रामारसुन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो।
5: प्रदेश सरकार मन्त्री परिषदको मिति 2083/19 गतेको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश वन ऐन 2077 दफा 26(1) बमोजिम बाजुरा जिल्लाको बढ़ीमालीका क्षेत्र र असम जिल्लाको रामारसुन क्षेत्र समेटिने गरी बढ़ीमालीका रामारसुन वन संरक्षण क्षेत्र घोषणा गरिएको छ।
0: मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन 19 गते बसेको मन्त्री परिषदको बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाजुरा जिल्लाको बढ़ीमालिका नगरपालिकाको वड़ा नम्बर 5, 6, 7 र 8, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वड़ा नम्बर 5, 6, 7 र 9, असम जिल्लाको मेल्लेक गाउँपालिकाको वड़ा नम्बर 1 र 2 तथा असम जिल्लाकै रामारसुन गाउँपालिकाको वड़ा नम्बर 4, 5 र 6 सहितको जम्मा 498.4 वर्ग किलोमिटर क्षेत्र समावेश गरिएको छ।
5: बाजुरा जिल्लाको बढ़ीमालिका नगरपालिकाको वडा नम्बर 5, 6, 7 र 8, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वार्ड नम्बर 5, 6, 7 र 9, असम जिल्लाको मेल्ले गाउँपालिकाको वार्ड नम्बर 1 र 2 तथा असम जिल्लाकै रामारसुन गाउँपालिकाको वार्ड नम्बर 4, 5, 6 सहितको जम्मा 498.4 वर्ग किलोमिटर क्षेत्रफल समावेश गरिएको छ।
0: दुर्लभ जड़ीबुटी र वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सम्पदा संरक्षणका लागि सुरक्षित बनाउनु पर्ने सुझाव विज्ञहरूले दिँदै आएका थिए। खोज खबरमा विद्यालयको शैक्षिक विकासका लागि व्यवस्थापन समितिको सक्रियता आवश्यक लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
7: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
10: मैले चाइनिजको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्। सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदन स्थानकै आसपासमा अवस्थित छ। यति बेला मध्य प्रदेशका साथै कोशी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्यतया रहेको छ। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागिरहनेछ। मध्य प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। तराई क्षेत्रतर्फ मध्य प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका भूभागमा थोरै स्थानमा तथा सुदूरपश्चिमको तराईका एक दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टिकापुरमा सरसफाई गरिएको छ। दारिग्याङ तथा टिकापुरका युवाहरूको संयुक्त आयोजनामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो। टिकापुर नगरपालिकाको समन्वय र सहकार्यमा टिकापुर खड़गचोकदेखि टिकापुर बस मार्गसम्मको छ लेन सड़कमा बनाएको क्यारीमा सरसफाई तथा वृक्षारोपण गरिएको हो। युवा सहित टिकापुर स्थित विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागितामा यसभन्दा पहिले गुलाब रोपेर अलपत्र परेका क्यारीको सरसफाई गरिएको दारिग्याङ टिकापुरका अध्यक्ष विष्णु ढोकायाले जानकारी दिनुभयो। सोही क्षेत्रको खाली रहेको स्थानमा वृक्षारोपण पनि गरिएको छ। टिकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश अवस्थीले देशका हरेक कालखण्डमा युवाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देश निर्माणको प्रमुख आधारशिला युवा शक्ति भएको उल्लेख गर्नुभयो। युवा सरोज चपाईले युवाहरूको सक्रिय सहभागिताको लागि धन्यवाद दिनुभयो। शक्ति कर्णाली सामुदायिक वनमा पनि युवा दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। वनले हरेक वर्ष गर्दै आइरहेको वृक्षारोपण कार्यक्रम यस वर्ष युवा दिवसमा गरिएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले जानकारी दिनुभयो। विद्यालयको शैक्षिक विकास र गुणस्तर अभिवृद्धि गर्न प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हुन्छ। शिक्षा नियमावली तथा शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरे तापनि अधिकांश विद्यालय व्यवस्थापन समितिलाई यो विषयमा जानकारी नै छैन। थप खबर सहकर्मी पूर्ण विगबाट।
11: विद्यालय सञ्चालनको लागि प्राप्त साधन स्रोतहरूको परिचालन कसरी गर्ने भन्ने विषयमा चाहिँ जान्नुपर्ने हुन्छ। विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक तथ्याङ्क र विवरणहरू चाहिँ अध्यावधिक गर्नुपर्ने।
12: विद्यालयमा विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, विद्यालयको शैक्षिक विकास, वातावरण निर्माण गर्ने र विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न शिक्षक कर्मचारीसँगै विद्यालय व्यवस्थापन समितिको भूमिका पनि उत्तिकै रहन्छ। तर अधिकांश समितिका सदस्यलाई नै हामीले विद्यालयमा नियमित निगरानी गर्ने, गुणस्तर वृद्धिका लागि योजना बनाउने र लागू गर्नुपर्छ भन्ने कुरा नै थाहा छैन। विद्यालयमा बोलाएको बेला जाने, भनेको ठाउँमा हस्ताक्षर गर्ने गरेको पाइन्छ। आफूले जाने बुझेसम्म विद्यालयमा हप्ता दिनमा जाने र अभिभावकसँग भेटघाट गर्ने गरेको बताउनुहुन्छ शक्तिदेवी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद चौधरी।
13: अब मैले मेरो दायित्व भनेको अब हामीले विद्यालयमा अब हप्ता हप्तामा अथवा 10 दिनमा निरीक्षण पनि गरेछौ, जस्तै स्टाफहरूसँग पनि छलफल एकदमै गरेका छौ, प्लस अभिभावकहरूलाई महिनामा एकचोटि अथवा दुई महिनामा एकचोटि गरी अभिभावकहरूसँग पनि अन्तर्क्रिया कार्यक्रम गोष्ठी भेला गरेकै हुन्छौँ हरदम। हामीले अब व्यवस्थापनको तर्फबाट गर्नुपर्ने कामकाजहरू जस्तै अब विद्यालयमा भनौँ न आज भोलि घाम दिनमा बत्तीहरूको पनि पंखाहरूको पनि समस्या हुन्छ, बच्चाहरूलाई एकदम पाठन पाठनमा अप्ठ्यारो हुन्छ।
12: त्यस्तै विद्यालयले बोलाएको समयमा विद्यालय जाने, आफूले समय मिलाएर हप्ता दिनमा विद्यालय गई निगरानी गर्ने गरेको बताउनुहुन्छ त्रिभुवन मावि बटनपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल चौधरी।
14: अहिले नमुना विद्यालयको शुरूआतीमा छौँ, काम चाहिँ चालु छ। विद्यालय प्रशासन त हाम्रो राम्रै छ, प्रशासन राम्रै छ, अब टिचरहरूसँग राम्रै छ भनौँ। अब विद्यालय अनुगमनमा टाइम टाइममा गइराखेको छु, हप्ताको दुई दिन तिन दिनमा म पुगेकै हुन्छु, अब एक दुई दिन बिराएर म पुगेकै हुन्छु विद्यालयमा। विद्यालयमा अब सुधार्छु भन्ने कुरा अब विद्यार्थीहरूको अब यस्तै सत्रमा विद्यार्थीहरूको कमी कमजोरी अब सुधार गर्ने प्लानमा हो। अब शिक्षकहरूको केही कमी कमजोरी होला, उहाँलाई सदा सुझाव दिइराखेकै हुन्छु, आफ्नो कमी कमजोरी सुधारेर अलि आफ्नै बालबच्चा सरेर सोचेर शिक्षामा ध्यान दिनु होला भन्ने कुरा सल्लाह सुझाव दिइराखेकै हुन्छु। विद्यालयको अब व्यवस्थापनको नाताले जिम्मेवारी मनन गरेकै छ।
12: त्यस्तै खड्ग स्मृति मावि टिकापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तर्करा रेग्मी विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकारको विषयमा अध्ययन गर्न आवश्यक देख्नुहुन्छ। उहाँ विद्यालयमा समय समयमा छड्के जाँच गर्ने, हरेक बैठकमा आफूले राम्रा र नराम्रा दुवै पक्ष जानकारी गराउनुहुन्छ। उहाँ विद्यालयमा समय समयमा छड्के जाँच गर्नुहुन्छ, छड्के जाँचमा देखेका कुराहरू हरेक बैठकमा आफूले राम्रा र नराम्रा दुई पक्ष जानकारी गराउने गर्नुहुन्छ। त्यसै गरी विद्यार्थीका समस्या बुझ्ने, शिक्षक तथा कर्मचारीको उपस्थिति र नियमितता आदि कुरामा आफू सचेत भएर अगाडि बढ़िरहेको बताउनुहुन्छ।
15: विद्यालय सरहरूले गरिहाल्छन् भन्नुभन्दा पनि विद्यालय व्यवस्थापन समितिको काम र कर्तव्यको के हो भन्ने कुरा विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र अन्य सदस्यहरूले बुझ्न जरूरी छ। विद्यालय कसरी चलायमान गर्ने भन्ने कुरो त्यो अध्यक्षको निर्भर रहने कुरा हो। अध्यक्षले कम्तीमा विद्यालयलाई कसरी अगाडि बढ़ाउने, कसरी अब विद्यार्थीलाई अब चाहिँ सरहरूले मेन्टेन गर्ने, कसरी कक्षा कोठा सञ्चालन भइरहेछ, कसरी विद्यार्थी अनुशासित गर्न सकिन्छ, त्यो सम्बन्धी हामीले चाहिँ मतलब छड्के चेक जाँच अनि पटक पटक अब चाहिँ मतलब विद्यालयमा जाँचबुझ गरिरहनु हाम्रो कर्तव्य हो। अनि विद्यालयलाई अति गुणस्तर बनाउनका निमित्त विद्यार्थी कति एक्टिभ भयो भन्ने कुरा प्रत्येक चोटिको परीक्षामा पनि हामीले चाहिँ मतलब त्यसको रिजल्ट सम्बन्धी पनि जानकारी लिनु जरुरी देख्दैछौँ। हामीले त्यही गरिरहेछौँ अहिलेसम्म खड्गे स्मृति माइबमा। सरहरूले जे गर्यो त्यही साइन गर्ने भने त त्यो कुनै अर्थै भएन, हामीमा त्यस्तो हुँदैन, हामी त्यसै त्यसलाई मान्न पनि मान्दैनौँ। वास्तविक विद्यालयलाई फाइदा हुने त्यो डिसिजनका लागि मात्रै हामी साइन गर्छौँ, नभए हामी वाद विवाद प्रतिवाद गरेर कम्तीमा विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसरी नै अगाडि बढाइरहेछु र अझ पनि त्यही तरिकाले अगाडि बढाउने पक्ष हुन्छ।
12: विद्यालय व्यवस्थापन समितिले खासै आफ्ना अधिकार क्षेत्र अध्ययन नगरेकाले विद्यालय प्रति चासो राख्ने ठाउँमा राम्रै भूमिका देखिएको छ भने जहाँ समितिले चासो दिएका छैनन् शिक्षकहरूले गरिहाल्नुहुन्छ नि भन्ने सोच छ, त्यस्तो विद्यालयमा समितिको खासै सक्रियता नदेखिएको बताउनुहुन्छ। फेरि पनि शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी,
11: खास गरेर जुन विद्यालय व्यवस्था समितिमा अलिकति चाहिँ अलि चासो राख्ने खालका विद्यालय व्यवस्था समितिका पदाधिकारी छन् त्यहाँ चाहिँ अलि राम्रै छ, उनीहरू सक्रिय नै देखिएका छन् भने कुनै विद्यालयमा विद्यालय व्यवस्था समिति अध्यक्ष अथवा सदस्यको लागि हुने मात्रै पद मात्रै गर्ने गरेको र त्यसको लागि खासै चाहिँ आफ्नो कामकर्ता अधिकार चाहिँ बुझाए पनि नबुझ्ने गरेको चाहिँ पाइएको छ। हामीले त के गरेका छौँ भने प्रत्येक पटक जाँदाखेरि प्रत्येक प्रधानाध्यापकलाई पनि विद्यालयको कम्तीमा टेबलमा चाहिँ यो शिक्षा ऐन तथा नियम चाहिँ नियमावली चाहिँ हुनुपर्छ र त्यसको लागि सम्बन्धित विद्यालय व्यवस्था समितिका पदाधिकारीहरूलाई पनि छोटो समय भए पनि ओरिएन्टेसन दिनुपर्छ, अभिवेक्षण गर्नुपर्छ, उहाँको कामकर्ता अधिकार के हो भनेर चाहिँ ब्रिफिङ गरिदियो भने उनीहरू अलिक सचेत हुन्छन् जस्तो लाग्छ।
12: विद्यालय विकासमा शिक्षक कर्मचारी जत्तिकै विद्यालय व्यवस्थापन समितिको पनि भूमिका रहन्छ। विद्यालय प्रति सम्पूर्ण सरोकार राख्ने पक्षलाई जिम्मेवारी र कर्तव्यनिष्ठ बनाउन जरूरी छ।
0: सहकर्मी पूर्ण विक खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
16: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
17: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
16: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
17: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
16: महिनाको महिनावारी गडबडीको समस्या,
17: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
16: पेट सम्बन्धी सम्पूर्ण समस्या,
17: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
16: ईसीजी सेवा,
17: डिजिटल एक्सरे सेवा
16: र प्रयोगशाला ल्याब सेवा।
17: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।

0: कबू कापी रही था कबू पेंसिल रही था कबू झोले फटाका आजी था का कना हो बाबा के ओस्ट पाटिन गटिलो ठाउँ से झोला आनले से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ालिक में का हुई थी जरम भर भर भर आई थी रहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस कटरस बाटिन ये बुरो ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98164-602-02
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर देशभर सरकारी स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ जसका कारण बिरामीहरू उपचार नपाएर शास्त्री खेप्न बाध्य भएका छन् खोप अभावका कारण विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीहरू निजी क्लिनिकमा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य छन् भने कतिपयले ज्यान समेत गुमाउनु परेको छ सम्बन्धित निकायले खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता चिकित्सकहरूले औल्याएका छन् खोज खबरमा अब पालो जनावासको महिलाहरूलाई अघि बढ़ाउन आर्थिक कार्यमा महिला जोड़िन आवश्यक छ आजको जनावासमा हामीले महिलाले आर्थिक आय आर्जनका कार्य गर्दा के फाइदा हुन्छ भनी केही महिलाहरूलाई सोधेका छौं
11: नाम धनसरा शाह हो महिलाले आफै कमाउने त अब तोडी छैन गोडी छैन अब को बेला खाउली भन्नु छ अब त अब कमाउने दिन त कमायौं छोराछोरी पढायौं नोकरी चाकरी लायौं अब हाम्रो शक्ति भक्ति केही छैन अब कमाउने दिन न खाउली भन्ने मात्रै आशा छ अब
12: नमस्कार मेरो नाम उर्मिला शाह दुर्गा देवी टोल बिगा संस्थाको अध्यक्ष हामीले आफ्नो बचत आफै गर्दा हामीलाई आफैलाई सहज हुन्छ भोलि समाजमा केही चाहियो भने आफैले लगानी गर्न सक्यौं आफूलाई चाहिएको चिज आफै त्यसै पैसाले किन्न सक्यौं अर्कोको पैसाले भोलि अर्को देला म यसो गरौंला भने सोत्तै दुई चार दिन जान्छ आफूसँग भएपछि बच्चाहरूलाई पनि यो गर्न सकियो आफूले पनि जे मन लाग्यो किन्न सकियो मन लागेको खान सकियो
13: सबैलाई नमस्ते मेरो नाम मिना देवी राल महिलाले कमाएपछि आफूले कमाउँदाखेरि जहाँ पनि जान चाहेको ठाउँमा जान सक्यो खाने चाहेको चिज खान सक्यो श्रीमानसित माग्नु बढेपछि अलि अप्ठ्यारै लाग्छ जैसे पनि कमाउने मान्छेसित मागेपछि अप्ठ्यारै लाग्छ कोही कोही त भनी पनि दिन्छन्
14: मेरो नाम कल्पना टमट्टा टिकापुर नगरपालिका वार्ड नम्बर 1 दुर्गानगर टोलो मेरो महिलाले आफै रकम कमाउँदा धेरै कुराहरूमा फाइदा हुन्छ जस्तै आर्थिक रूपमा आत्मनिर्भर हुन सकिन्छ घर खर्च सहयोग गर्न सकिन्छ आफ्नो निर्णय आफै लिन आत्मविश्वास बढ्छ अनि आफ्नो सानो सानो आवश्यकताका लागि अरूमा निर्भर हुनु पर्दैन छोराछोरीहरूको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न सकिन्छ आफ्नो आवश्यकताका सामान आफै किन्न सकिन्छ परिवार र समाजमा सम्मान र भूमिका बढ्छ आर्थिक कठिनाई पर्दा अरूमा मात्र निर्भर हुनु पर्दैन आफ्नै सिप र क्षमता विकास गर्ने अवसर मिल्छ महिलाले आफै रकम कमाउँदा आर्थिक स्वतन्त्रता आत्मविश्वास र परिवारमा निर्णय गर्ने क्षमता बढ्छ
15: नमस्कार मेरो नाम पवित्र ढुङ्गाना महिलाले आफै पैसा कमाउँदा आफैलाई स्वतन्त्रता मिल्छ सर्वप्रथम आफैले आफ्नो मनले चाहेको सोचेको कामहरू आफै गर्न सकिन्छ अरूको भरमा पर्नु पर्दैन अनि आफ्नो बालबालिकाले मागेको चिजहरू दिन सकिन्छ आफूलाई आफूलाई आवश्यकता परेको अरूलाई सोध्नु पर्दैन, आफ्नो हातमा आफ्नो गोजीमा पैसा भए आफैले किनेर प्रयोग गर्न सकिन्छ। अनि घर परिवारलाई केही चाहिएको कुराहरू मागेरै खर्च गर्नुभन्दा आफ्नो खल्तीबाट किनेर ल्याइदिँदा उनीहरूलाई पनि खुसी र एउटा प्रोत्साहन मिल्छ।
10: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुरमा खाना पकाउन एलपी ग्यासको अभाव, उपभोक्ता समस्यामा ग्यासको अभाव खेप्नु परिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। विद्यालयको शैक्षिक विकासका लागि व्यवस्थापन समितिको सक्रियता आवश्यक, व्यवस्थापन समितिको जिम्मेवारी बारे जानकार हुनुपर्ने शैक्षिक क्षेत्रकै नागरिकको भनाई। असम र बाजुराका चार पालिका जोडेर बढ़ीमालीका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा टीकापुरमा सरसफाई। र आज देशका केही भूभागमा वर्षाको सम्भावना। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
16: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए
17: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
18: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
16: कता छ त त्यो?
18: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
16: फोन नम्बर कति हो भाइ?
18: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98653629026।
19: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: किलिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर।

0: जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरे, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 28 गते बिहिबार, तर अनुसार अगस्त 13 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालबाट तयार गरिएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापारमा ग्राहकको चाहना बुझेर अघि बढ्नु राम्रो हुनेछ। वृष राशि हुनेहरूको लागि घरमा आवश्यक काम थपिन सक्छ, आमदानी सँगै खर्च पनि बढ्न सक्छ। मिथुन राशि हुनेहरूको लागि नयाँ जानकारीले सोच बदल्न सक्छ, व्यापारमा बिक्री बढ्ने मौका छ। कर्कट राशि हुनेहरूको लागि घरमा तपाईँको आवश्यकता बढ्नेछ, पुरानो बचत काम लाग्न सक्छ, विचार गर्नुहोला। सिंह राशि हुनेहरूको लागि सामाजिक भेटघाट बढ्नेछ, व्यापारमा प्रचार बढ़ाउने सोच बढ्नेछ। कन्या राशि हुनेहरूको लागि कागजी काम पूरा गर्न सकिनेछ, आमदानी बढ़ाउने उपाय भेटिन सक्छ। तुला राशि हुनेहरूको लागि प्रिय व्यक्तिबाट खुशीको खबर आउन सक्छ, साझेदारीमा राम्रो सहमति बन्नेछ। वृश्चिक राशि हुनेहरूको लागि अनुभवले कठिन काम मिलाउन सहयोग गर्नेछ, विद्यार्थीले छुटेको पाठ पूरा गर्नेछन्। धनुराशि हुनेहरूको लागि बाहिरको कामले व्यस्तता बढ़ाउनेछ, नयाँ ठाउँ जाने अवसर मिल्नेछ। मकर राशि हुनेहरूको लागि अनुभवी व्यक्तिको सुझाव काम लाग्नेछ, आर्थिक निर्णयमा परिवारसँग सल्लाह गर्नु राम्रो हुन्छ। कुम्भ राशि हुनेहरूको लागि साथीबाट नयाँ प्रस्ताव आउन सक्छ, कामपछि मनोरञ्जनको समय मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि रुचिको काम गर्ने मौका मिल्नेछ, आर्थिक रूपमा सानो लाभ हुन सक्छ। हामीले तपाईँलाई सुनायौ तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपर थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्ले एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98-485-0188, 98-485-0156 र 98-486-13-434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-42-73-59।

0: देता ले लीजिए
1: एंसल पैक किन लीजिए
2: जहिया फेन जहाँ फेन पैक खरीद करी तो 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर ले लीजिए कैश फिर ले लीजिए
2: एंसल पैक किन लीजिए शर्त लागू हुई एंसल नेपाल के लग
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213 इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टीकापुर टीकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टीकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिका वडा नम्बर 1 बाट प्रभाव भइरहेका सेवा र सुधारबारे वडा अध्यक्ष मोहन लोहार विकसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टीकापुर नगरपालिका वडा नम्बर 1 अन्य वडाको तुलनामा ठूलो वडा हो। यहाँ सेवा ग्राहकको संख्या पनि बढ़िरहन्छ। दैनिक संयौं नागरिक सेवा लिने ठाउँमा सहज सेवा प्रवाहका लागि भएका प्रयास र सुधारबारे वडा अध्यक्ष मोहन लोहार विकसँग कुराकानी गरेका छौं।
1: कार्यक्रम हाम्रो टीकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: यो टीकापुर नगरपालिका वडा नम्बर 1 मा चाहिँ सेवा ग्राहकको धेरै भीड़ देखिन्छ। दैनिक कतिजनालाई सेवा दिनुपर्छ?
2: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको सेवा गराइको चाप दैनिक चाहिँ सम्पत्ति कर तिर्ने मात्रै 200 जना जतिको हारिमा सम्पत्ति कर तिर्ने आउँछन् भने प्रशासनिक सेवा सुविधा लिनका निम्ति 150 देखि 200 जना आउने गरेका छन्। यद्यपि टीकापुर नगरपालिका 1 नम्बर वडाको जनसंख्या करिब 46,681 रहेको छ। यसले गर्दाखेरि पनि सेवा गराइका नागरिकता बनाउने अनि त्यसपछि तपाईँको चाहिँ प्रतिलिपि लिने, 4 किल्ला प्रमाणित गर्ने, नाता प्रमाणित लगायत अहिले यो सामाजिक सुरक्षा भत्ता नवीकरण भएका कारणले गर्दाखेरि पनि सेवा गराएको चापहरू चाहिँ उच्च रहेको छ।
1: भनेपछि यो समयमा चाहिँ अन्य समयको भन्दा सेवा गराईहरू धेरै आइराख्नु भएको छ।
2: यो विशेष गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय भएका कारणले गर्दाखेरि पनि अन्य समयको तुलनामा यो समयमा सेवा गराईहरूको चाप बढ़िरहन्छ। र अर्कोतिर अहिले चाहिँ एससीको रिजल्ट, +2 को रिजल्ट भएको छ, नागरिकता बनाउने युवा युवतीहरूको पनि चाप रहने गर्छ।
1: जस्तो सेवा प्रवाहका दृष्टिले चाहिँ तपाईँहरूलाई जस्तो अब धेरै सेवा गराई भएपछि त अब पालो पर्खिनु पर्ने त भइहाल्छ सेवा गराईलाई, होइन? अप्ठ्यारो चाहिँ सेवा दिनका लागि चाहिँ अप्ठ्यारो के छ?
2: अप्ठ्यारोको हिसाबले भन्नु पर्दा त हामीलाई चाहिँ चुनौतीहरू त धेरै छ। त्यस चुनौतीका बावजुद पनि हामीले चाहिँ राजस्व भनेर कर संकलन गर्ने छुट्टै चाहिँ व्यवस्था, कर्मचारीको व्यवस्था गरेका छौँ। त्यसै गरी व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता नवीकरणका विषयहरूलाई पनि सचिव लगायत 1 जना कर्मचारीको छुट्टै व्यवस्था गरेका छौँ। प्रशासनिक सेवा सुविधाका सन्दर्भमा हामीले चाहिँ नागरिकता नाता प्रमाणित, नागरिकताका प्रतिलिपि, अरू घरबाट सिफारिस लगायतका विषयहरूलाई पनि व्यवस्थित ढंगले जिम्मेवारी तोके नै कर्मचारीहरूलाई चाहिँ जिम्मा दिएका छौँ। यद्यपि कतिपय अवस्थामा सेवा गराईहरूको चाप बाक्लो भएको अवस्थामा, प्रेसर भएको अवस्थामा मलाई पनि अब कम्प्युटर सम्बन्धी ज्ञान भएका कारणले गर्दा कतिपय विषयवस्तुहरू मैले पनि तपाईँको सहजीकरण गरेर हामीले चाहिँ सेवा गराईहरूले पालो कुर्नु परे तापनि, समय लागे तापनि प्रत्येक दिन जस्तो आएको सेवा गराईहरू काम सम्पन्न गरेर नै फर्किनु भएको छ। कुनै पनि कामहरूलाई चाहिँ हामीले बासी रहन दिएको छैनौँ, अर्को दिनका लागि भनेर साँचेर राखेको अवस्था छैन। यसलाई हामीले चाहिँ व्यवस्थापन गरेर अगाडि बढेका छौँ।
1: भनेपछि छुट्टै छुट्टै जिम्मेवारी तोकेर काम गर्दाखेरि भिड देखिए पनि फटाफट काम हुन्छ?
2: एकदम छुट्टै छुट्टै जिम्मेवारी भएका कारणले गर्दाखेरि हामीले तपाईँको चाहिँ देख्दा मान्छे अब जस्तो हामीले चाहिँ सेवा प्रवाह गर्दाखेरि एकै पटक चाहिँ नागरिकताको सिफारिस, 4 किल्लाको सिफारिस, घरबाटको सिफारिस, तपाईँको चाहिँ व्यक्तिगत घटना, जन्म दर्ताहरू, चाहिँ विवाह दर्ता, मृत्यु दर्ताहरू सबै एकैचोटि गर्दा 8-10 जना सेवा गराईहरूलाई एकै पटक दिने भएका कारणले गर्दा भिड जस्तो देखिन्छ। यद्यपि हामीले तपाईँको चाहिँ छिटो छरिदो नै गर्ने प्रयास गरेका छौँ।
1: जस्तो अब तपाईँले आफै पनि कतिपय सिफारिसहरूको काम अब कम्प्युटरमा गर्नुपर्ने काम कतिपय आफैले पनि गरिराख्नु भएको हुन्छ नि, यसो हेर्दाखेरि चाहिँ थप जनशक्ति आवश्यक छ भन्ने देखिएको?
2: जनशक्ति त जति भए पनि पुग्दैन, तर जनशक्ति हामीले चाहिँ व्यवस्थापन गर्ने कुरा प्रमुख हो। मैले चाहिँ व्यक्तिगत घटना दर्ता बाहेक व्यक्तिगत घटना दर्ता र सम्पत्ति कर चाहिँ लिने बाहेक सबै काम चाहिँ मैले गर्ने गर्छु। कहिलेकाहीँ करदाताका कोडहरू पनि अहिले तपाईँ चाहिँ हामी करदातालाई अपडेट गरिराखेका छौँ, होइन? अपडेट गर्ने सन्दर्भमा उहाँहरूका चाहिँ करदाता कोड बनाउनु पर्नेछ, ती कामहरू पनि हामीले गर्छौँ। नागरिकताको प्रतिलिपि सिफारिस, 4 किल्ला लगायत घरबाट बाहेक, घरबाट व्यक्तिगत घटना दर्ता र राजस्व काट्ने बाहेक सबै कुरामा मैले सहजीकरण गरिदिने गरेको छु।
1: गत वर्षको लागि चाहिँ कसरी समीक्षा गर्नुहुन्छ?
2: गत वर्ष हामीले चाहिँ टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयमा प्रशासनिक नै सेवा कार्यालयबाट प्रदान गरिने नागरिकहरूलाई सेवा करिब 17,000 हारिमा चाहिँ सेवा प्रदान गरेका थियौँ भने विकास निर्माणका कामका सन्दर्भमा हामीले चाहिँ बाटो ग्रेभल तथा माटो पटानीका कामहरू चाहिँ सम्पन्न गरेका छौँ। कालो पत्रीका कामहरू पनि सम्पन्न भएका छन्। एउटा चाहिँ वडाको बजेटबाट चाहिँ पुल पनि हामीले चाहिँ निर्माण गरेका छौँ। यद्यपि गत साल चाहिँ हाम्रो विकास निर्माणका सन्दर्भमा पनि तुलनात्मक रूपमा राम्रो समयमा कामहरू चाहिँ सम्पन्न भएको देखियो भने केही चुनौतीहरू हाम्रो गौरवको आयोजना अन्तर्गत दुईवटा सड़कहरूमा हामीले चाहिँ बेससम्मको काम सम्पन्न गर्यौं, कालो पत्रीको काम सम्पन्न गर्न सकेनौं। यसको पछाडिको कारण महँगी र समयमा तपाईँको चाहिँ कालो पत्री गर्नका निम्ति आवश्यक पर्ने सामग्रीको उपलब्धता नभएका कारणले गर्दाखेरि पनि यो कुरा चाहिँ भयो, यो चुनौतीको रूपमा हामीलाई रह्यो। यद्यपि गत साल टिकापुर नगरपालिका 1 नम्बर वडामा हामीले चाहिँ नगरपालिकाबाट प्राप्त बजेटको सिलिङ जो छ त्यो सिलिङ अनुसार हाम्रा कार्यक्रमहरू सम्पन्न सुसम्पन्न भए, यसले एउटा सकारात्मक चाहिँ टिकापुरको 1 नम्बर वडाको विकासमा चाहिँ भूमिका खेलेको कुरा चाहिँ मैले महसुस गरेको छु। यद्यपि अझै पनि हामीले चाहिँ यो माटो पटानी तथा चाहिँ गराइबेलका सन्दर्भमा हामी निर्वाचित भएको पनि अब करिब चाहिँ हाम्रो अन्तिम वर्षको यो कार्यकाल हो। पहिलो वर्ष गरेका कामहरूमा चाहिँ अझै खाल्डाखुल्डी परेर चाहिँ हिलाम्य भएको अवस्था छ। यो हाम्रा लागि चुनौतीको विषय पनि हो। सीमित चाहिँ स्रोत छ, सीमित स्रोतले धेरै काम गर्नुपर्ने पर्दा चाहिँ जति गुणस्तरीय हुनपर्ने हो ती गुणस्तरीयका काम गर्न सकिएन, किनभने सबैतिर समेट्न खोज्दा कहिलेकाहीँ तपाईँको चाहिँ 1 लाख रुपियाँ बजेट हाल्यौँ भने हामीले चाहिँ 100 मिटर बाटो ग्राभेल गर्नुपर्ने स्थिति त्यसो भएका कारणले गर्दाखेरि अब बाध्यताहरू छ। यी चुनौतीहरूका बावजुद पनि चाहिँ गत साल चाहिँ राम्रै भएको कुरा मैले महसुस गरेको छु।
1: जस्तो यहाँले चाहिँ अब विशेष गरी चाहिँ वार्ड नम्बर 1 भनेपछि धेरै सडकहरू अब एकदम प्लानिङ सहर पनि भएको भएर चाहिँ एकदम दुई चारवटा घर सडक त्यस्तो छ नि त वार्ड नम्बर 1 मा माग चाहिँ के ग्राभिल अथवा चाहिँ सडक निर्माण कालोपत्री यस्तै धेरै आउँछ कि के छ?
2: अहिले पछिल्लो चरणमा जनताहरूको माग चाहिँ परिवर्तन भएको मैले महसुस गरेको छु। हामीले चाहिँ पहिलो वर्ष बस्ती भेला गरिरहँदा अधिकांश चाहिँ बस्ती भेलाहरूबाट बाटोमा माटो पटाइन तथा ग्राभेलका कुराहरू आउँथे भने यो वर्ष माटो पटाइन तथा ग्राभेलका विषयहरू भन्दा पनि अब चाहिँ ढलको आवश्यकता भयो, नाली बनाउनु पर्यो भन्ने कुराहरूको बढी माग भएको छ। यसको अर्थ अब तपाईँको चाहिँ हामी कहाँ अब माटो पटाइन तथा ग्राभेल गर्ने काम सक्यो भन्ने चाहिँ होइन। मैले पनि चाहिँ आफ्नो निर्वाचनताका बेला स्थानीय घोषणा पत्र वडाको घोषणा पत्रका सन्दर्भमा पनि 3 वर्षभित्र वडाका चाहिँ माटो पटाइन तथा ग्राभेलका कार्यक्रम सम्पन्न गर्नेछौँ भन्ने कुराको प्रतिबद्धता जनाएको थियो। त्यसै प्रतिबद्धता अनुसार हामीले पहिलो प्राथमिकता हिलो बाटो उभानो बनाउने कुरालाई चाहिँ अगाडि सारेका कारणले गर्दाखेरि अहिले यो 4थो वर्षमा हामीले चाहिँ बस्ती स्तरका भेला गरिरहँदा जुन जनताबाट तपाईँको चाहिँ अब हामीले चाहिँ नाला ढलको आवश्यकता पर्यो भन्ने महसुसी भयो, यसले चाहिँ अब हिलो बाटो उभानो चाहिँ हाम्रो वडा भएको हो कि भन्ने कुरा मैले अनुभूति गरेको छु। अब आगामी दिनमा हामीले चाहिँ विशेष गरेर अब तपाईँको चाहिँ डुबानका सन्दर्भमा हाम्रो वडामा चाहिँ जमराको पानी रानीकुल्लाको पानीले चाहिँ बढी डुबान हुने गर्थ्यो भने अहिले तपाईँको चाहिँ रानी र जमराको पहिला अस्थायी मुहान थियो। अस्थायी मुहान भएका कारणले गर्दा कर्णाली नदीमा पानी बढेसँगै हामी कहाँ पनि ती कुलाहरूमा पनि पानी बढ्थ्यो। यद्यपि अहिले अस्थायी मुहानहरू बन्द गरेर मूल क्यानलबाट पानी आएका कारणले गर्दा यसको नियन्त्रण प्रणाली भएर तपाईँको चाहिँ डुबानको समस्या कम भएको छ। तर हाम्रो यो प्लानिङ सहर पनि तपाईँको चाहिँ बस्ती कस्तो छ त भन्दा कम्प्लिटली तपाईँको चाहिँ सबैतिर बस्ती चाहिँ भरिसकेको अवस्था छैन। कतिपय ठाउँमा घर बनेको पल्लो प्लटमा खल्लो भएको अनि त्यो खल्लोमा पानी जमेर डुबान भएको जस्तो एउटा नागरिकहरूले चाहिँ महसुसीकरण गरिराखेका छन्। वास्तवमा त्यो तपाईँ चाहिँ आकाशे पानी आएका बेला चाहिँ त्यस्तो देखिने, तर पछि गएर चाहिँ पानी हराउने कुराहरू चाहिँ पछिल्लो चरणमा भएको अनुभूति गरेका छौँ। यी कुराहरूलाई पनि हामीले सर्ट आउट गर्न सकेर ड्रेन व्यवस्थित ड्रेन बनाएर नालाहरू ढलहरू बनाएर चाहिँ एउटा व्यवस्थित गर्न सक्यो भने राम्रो हुन्छ। आगामी दिनमा अब हामीले चाहिँ माटो पटानी ग्राभेल भन्दा पनि ढलका कुराहरूलाई चाहिँ नालाका कुराहरूलाई व्यवस्थित गरेर जानुपर्छ जस्तो मलाई लाग्छ।
1: भनेपछि जस्तो अहिले चाहिँ पछिल्लो समय टोल विकास संस्था मार्फत योजना प्राथमिकीकरण गरेर माग गर्ने क्रम पनि बढेको छ।
2: टोल विकास संस्था विशुद्ध रूपमा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था भन्ने मूल नाराका साथ टिकापुर नगरपालिकाले 2078 सालमा कार्यविधि तयार पारेर टिकापुर नगरपालिकाभरि टोल विकास संस्था गठन गरेको छ। हाम्रो वडामा पनि करिब चाहिँ 110 टोल विकास संस्थाहरू गठन भएका छन्। पछिल्लो चरणमा पुल विकास संस्था चाहिँ नगरपालिकाको एउटा सहयोगी संस्थाको रूपमा रहेको कार्यविधिमा पनि प्रष्ट व्यवस्था भएको कारणले गर्दाखेरि हाम्रो विगतमा के थियो भने सरकारले चाहिँ जनताका लागि गर्ने गर्थ्यो होइन, विकास निर्माणका काम गरेर जनताका लागि गर्ने, तर जनताको त्यसमा अनुभूति अपनत्व चाहिँ थिएन। जहिले पनि जनताको कुरा के थियो भने सरकारले चाहिँ दिने हो, हामीले माग्ने हो भन्ने किसिमको बुझाइ थियो। अहिले पछिल्लो चरणमा हामीले टोल विकास संस्था गठन गरिसकेपछि सरकारप्रतिको हाम्रो उत्तरदायित्व, हाम्रो कर्तव्यहरू पनि छ भन्ने कुरा नागरिकहरूले चाहिँ बुझेको छ र हामीले विकास निर्माणका कामहरू गर्दा पनि टोल विकास संस्थालाई पनि संस्थालाई नै अग्रभागमा राखेर उहाँहरूकै नेतृत्वमा गर्ने कारणले गर्दाखेरि एक प्रकारको सरकार र जनता बीचको सम्बन्ध समुदुर हुनका साथै हामीले गर्ने क्रियाकलापमा पनि अपनत्व, नागरिकहरूले जनताहरूले चाहिँ अपनत्व लिएको कुरा चाहिँ महसुस भइराखेको छ। यसलाई हामीले चाहिँ सरकारप्रतिको विश्वास कायम गर्नका निम्ति टोल विकास संस्थालाई आगामी दिनमा पनि निरन्तरता गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस सन्दर्भमा यतिखेर टिकापुर नगरपालिका वडा नम्बर 1 टोल विकास संस्था एउटा दर्तावाला संस्था, 3 नम्बर प्राप्त संस्था, प्रत्येक वर्ष यसले अडिट गर्नुपर्ने भएको कारणले गर्दा हामीले चाहिँ अडिट गरिदिनुपर्छ। त्यो हाम्रो सहयोगी संस्था हो, त्योसँग छुट्टै बजेट हुँदैन, कोष हुँदैन भन्ने मान्यताका साथ त्यसको लेखा परीक्षण वडा कार्यालयले नै गरिदिने गरिकन हामीले व्यवस्था गरेका छौँ। त्यसै गरी उनीहरूमा चाहिँ अहिले पछिल्लो चरणमा धेरै क्युरियोसिटी छ, किनभने हामीले जति पनि कार्यक्रमहरू गर्छौँ टोल विकास संस्थालाई अग्रभागमा राखेका कारणले गर्दा उनीहरू तपाईँको चाहिँ विकासका कुराहरू भयो, आफ्नो टोलको सरसफाईका कुराहरू भयो, सड़क बत्तीका कुराहरू भयो, होइन, एउटा समाजमा सकारात्मक परिवर्तन, एक किसिमको भाइचारा सम्बन्ध, होइन, नत्र भने पहिला के थियो टोल विकास संस्था नआउनुभन्दा अगाडि यो त एउटा शहरीकरण भएको 77 जिल्लाकै मान्छे छन्, तल्लो घरको मल्लो घरको मान्छेले नचिन्ने, होइन, तल्लो घरको मल्लो घरकोलाई पर्दा एकअर्काले सहयोग नगर्ने थियो। अहिले सहयोगको भावनाको विकास भएको छ, होइन, एउटा सामाजिक सद्भाव कायम भएको छ, भाइचाराको सम्बन्ध स्थापित भएको छ। त्यसैले अहिले पछिल्लो चरणमा हाम्रा समाजमा देखिएका विकृति विसङ्गतिहरू जस्तो लागु औषध दुर्व्यसनीको विषयहरू छ, लागु औषध दुर्व्यसनीको विषयमा राज्यको तर्फबाट, हामी वडा कार्यालयको तर्फबाट, नगरपालिकाको तर्फबाट ठूलो चाहिँ लगानी भएको छ। यद्यपि यो विषयलाई चाहिँ हामीले पछिल्लो टिकापुरका घटनाक्रमहरूलाई प्रहरीको चाहिँ मुद्दाको रेकर्ड हेर्ने हो भने पनि यो अलिक डरलाग्दो र भयावह अवस्था देखिएको छ। हामीले हिजो जे जति कार्यक्रमहरू तपाईँको चाहिँ लागु औषध दुर्व्यसनीका विरूद्ध चाहिँ अभियान चलायौं त्यो अभियानले सार्थकता पाएको जस्तो देखिँदैन। अहिले टोल विकास संस्थामा मात्रै हामीले यो अभियानका रूपमा लियौं र अभिभावक सचेतीकरण गर्न सक्यौं र अभिभावकलाई जागरूक बनाउन सक्यौं, आफ्ना बच्चाहरूको तपाईँको चाहिँ रेखदेख गर्ने, उनीहरूको तपाईँ आनी बानीमा चाहिँ निगरानी गर्न सक्ने सम्भव बनायो भने यस्ता सामाजिक विकृति विसङ्गतिहरूको पनि अन्त्य गर्न सकिन्छ जस्तो लाग्छ। जस्तो छाउपडी प्रथाका एउटा चाहिँ हाम्रो समाजमा जगडिएर बसेको छ, होइन, यसका विरूद्ध पनि तपाईँ टोल विकास संस्थामा चाहिँ एउटा जागरण ल्याउने, किनभने त्यसको टोल विकास संस्थाको सबै घरधुरी सदस्य हुने, प्रत्येक महिना उहाँहरूले बैठक गर्ने, यस्ता विकृति विसङ्गतिका विरूद्ध हामीले छलफल चलाउँदै यसमा एउटा तपाईँ चाहिँ योजना बनाउँदै अगाडि बढ्यौं भने यस्ता कुराहरूलाई पनि अन्त्य गर्न सकिने, होइन, बाल विवाहका कुराहरू छन्, कतिपय हाम्रा व्यक्तिगत घटना दर्ताहरू पनि कहाँ गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा नागरिकहरूलाई थाहा छैन। टोल विकास संस्थाले तपाईँको चाहिँ यो कुरालाई पनि अभियानका साथ अगाडि बढाएका कारणले गर्दाखेरि हाम्रो जनसङ्ख्या, हाम्रो तथ्याङ्क हो, होइन, तथ्याङ्कमा आधारित विकास निर्माण लगायत अन्य कामहरू पनि गर्न सजिलो हुने भएको कारणले गर्दा यसले हामीले चाहिँ ठूलो चाहिँ सहयोगको भूमिका खेलेको कुरा मैले चाहिँ महसुस गरेको छु।
1: भनेपछि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र विकास निर्माणमा नागरिकको सहभागिता बढाउन चाहिँ टोल विकास संस्था चाहिँ सहयोगी हुन्,
2: एकदम यसको महत्वपूर्ण भूमिका छ।
1: अर्को कुरा चाहिँ जस्तो यहाँहरूले चाहिँ अब धेरै जस्तो कामहरू, साना साना कामहरू चाहिँ उपभोक्ता समिति मार्फत पनि गर्ने गर्नुहुन्छ नि, जस्तो अहिले टोल विकास संस्थासँग जोड्न थाल्नु भएको छ नि, यसले चाहिँ के सकारात्मक प्रभाव पारेको छ?
2: उपभोक्ता समिति र टोल विकास संस्थामा के फरक छ भने हिजो तपाईँको चाहिँ उपभोक्ता समिति गठन गर्दा त्यो सीमित मान्छेहरू, जस्तो कुनै हामीले चाहिँ एउटा सड़क बनायौं भने त्यो चाहिँ टोलको त सबैको अपनत्व त हुँदैन, त्यो लाइनको मात्रै तपाईँको त्यो अपनत्व हुने भयो, अनि त्यसले तपाईँको चाहिँ अडिट पनि गरिराख्न परेन, होइन, त्यसमा तपाईँ चाहिँ तीन अध्यक्ष लगायत सचिव कोषाध्यक्ष मात्रै सक्रिय हुने देखिए। तर टोल विकास संस्था मार्फत हामीले काम गर्यौँ भने सबै टोल विकास संस्थाको त एकैचोटि काम हुँदैन, एउटा गल्ली हुने हो, तर एउटा गल्लीको काम गर्ने सन्दर्भमा सबै टोलभरिका मान्छेले फलाना ठाउँको चाहिँ काम भइराखेको छ, त्यो कस्तो भयो भइराखेको छ भन्ने कुरा प्रत्येक बैठकमा छलफल गर्ने, त्यसले तपाईँको चाहिँ लेखा परीक्षण पनि भोलि लेखा परीक्षण हुने अडिट हुने भएको कारणले गर्दा यो एकदम पारदर्शी र जवाबदेही उत्तरदायी छ भन्ने कुरा चाहिँ मलाई महसुस भएको छ। टुल विकास संस्था मार्फत काम गर्दा नागरिकको सहभागिता पनि विकास भएको छ। अहिले श्रमदानका कुराहरू पनि, पहिला के थियो भने टुल उपभोक्ता समिति हामीले गठन गर्दा त्यहाँ सहभागिता देखिँदैन थियो, तर टोल विकास संस्था मार्फत हामीले काम गरिरहँदा जनसहभागिता चाहिँ देखिराखेको कुरा चाहिँ छ। र अर्को कुरा, हामीले गरेको जो चाहिँ बजेट छ, लगानी छ पालिकाबाट भएको, त्यसको तपाईँको चाहिँ सार्वजनिक परीक्षण सुनाई होइन, त्यसको पछि तपाईँको चाहिँ उनीहरू त संस्था हो, संस्थाको खातामा पैसा जाने भएको कारणले गर्दा लेखा परीक्षण लगायतका विषय हुने भएको कारणले गर्दा अझै पारदर्शी चाहिँ भयो भन्ने कुरा मैले महसुस गरेको छु।
1: अर्को कुरा चाहिँ, जस्तो हामीसँग चाहिँ हामी पर्यटनका हिसाबले पनि अब सम्भावना भएको क्षेत्र होइन, जस्तो अब यो जमराकुलालाई पनि अब पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेको भए चाहिँ सम्भावना हुन्थ्यो अथवा चाहिँ विकास हुन्थ्यो भन्ने खालको पटक पटक बहस पनि भइराख्ने। र अर्को कुरा, हामीसँग मठ मन्दिरहरू पनि थुप्रै छ, यसमा यो संरक्षणमा पनि जस्तो स्थानीयको सहभागिता बढाउन अथवा चाहिँ पालिकाले आफैले चाहिँ अग्रसर देखाउन चाहिँ के कस्तो अभ्यासहरू भइरहेको छ?
2: यो महत्वपूर्ण विषय उठाउनु हो, हामीले चाहिँ पहल कदमी गर्ने हो, हामीसँग स्रोत छैन, हामीसँग चाहिँ इच्छा शक्ति चाहिँ छ। जस्तो एक नम्बर वडा एउटा बसोबास क्षेत्रका निम्ति उपयुक्त क्षेत्र हो होइन, पर्यटनको विकास गर्ने सन्दर्भमा हामीसँग चाहिँ प्लानिङ हुँदा पनि तमाम ओपन स्पेसहरू छन्, ती ओपन स्पेसहरूलाई एउटा गार्डनको सहरको रूपमा चाहिँ हामीले विकास गर्न सक्यो भने अझ राम्रो हुन्थ्यो। यद्यपि हामीसँग तपाईँ सीमित स्रोत भएको कारणले गर्दाखेरि हामीले एउटा योजनाबद्ध ओडाको स्तरको कुरा गर्दैछौँ, हामीले योजनाबद्ध तपाईँ चाहिँ अगाडि बढ्न सकेनौँ, तर पनि तपाईँको चाहिँ अहिले पछिल्लो चरणमा यी सार्वजनिक ओपन स्पेसहरू जो छन् त्यसको संरक्षणको सन्दर्भमा टोल विकास संस्थाहरू चाहिँ जागरूक हुनुभएको छ, किनभने टोल विकास संस्थाको जिम्मेवारीभित्र उसको काम कर्तव्य अधिकारभित्र पनि त्यो पर्ने भएका कारणले गर्दाखेरि हामीले चाहिँ थोरै लगानी जस्तो ज्येष्ठ नागरिक प्रतीक्षालय निर्माण गरिदिने कुराहरू, अनि त्यति गऱ्यौँ भने तपाईँ चाहिँ वृक्षारोपण लगायतका त्यसलाई गार्डनिङ गर्ने कुराहरूमा नागरिकहरूले जोड दिइराखेको, सरसफाइको कुराहरूमा नागरिकहरूले जोड दिइराखेको अवस्था छ। र अर्को कुरा, हजुरले महत्वपूर्ण विषय उठाउनु भएको छ, जमराको चाहिँ हामीले करिडोरको रूपमा मात्रै त्यसलाई विकास गर्न सकेको भए, ज्ञानी कुलो छ, ज्ञानी कुलोलाई चाहिँ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो। यस सन्दर्भमा पनि जस्तो जमरा अलिक ठुलो चाहिँ आकारको भयो, त्यसलाई पनि हामीले चाहिँ रेखाङ्कन गर्नेदेखि लिएर हामीले नाप जाँच गर्ने, छुट्याउने सरसफाई गर्ने विषयमा तपाईँको चाहिँ बजेटिङ गर्ने सन्दर्भमा चाहिँ नगरपालिकाले चाहिँ जमरालाई चाहिँ गर्ने, तर ओडाले तपाईँको चाहिँ हामीले ज्ञानी कुलो जो चाहिँ अहिले हाम्रो ओडा कार्यालयको साइडबाट बगिराखेको कुलो छ त्यसलाई गर्ने भन्ने सन्दर्भमा हामीले चाहिँ ज्ञानी कुलोको चाहिँ रेखाङ्कनको काम चाहिँ टुङ्गिएका छौँ। अहिले तपाईँ चाहिँ रानी जमरासँग हामीले तपाईँ चाहिँ के भनेका छौँ भने हामीले रेखाङ्कनको काम टुङ्गिएका छौँ, तपाईँले चाहिँ यो वर्ष पनि रानी जमराको करिब 17-18 करोड पैसा जमरा कुराका लागि मात्रै खर्च हुँदैछ। त्यस सन्दर्भमा पनि उहाँहरूको चाहिँ के छ भने बजारबाट बगेर जाने कुराहरूलाई चाहिँ व्यवस्थित गर्नपर्छ, किनभने बजारको फोहोर जम्मै खेतमा गएर उत्पादनमा हराइसकिराखेको कुरा चाहिँ किसानहरूबाट उठिराखेको विषय छ। यो विषयलाई कम गर्नका निम्ति पनि उहाँहरूले चाहिँ बजारबाट पाउने कुराहरूलाई व्यवस्थित गराउने भनेर चाहिँ कुराकानी चाहिँ उहाँहरूसँग भएको छ। त्यस सन्दर्भमा चाहिँ हामीले ज्ञानी कुरालाई विशेष जोड दिएका छौँ र यो चाहिँ उत्तर पूर्वका कुरालाई पनि विशेष जोड दिएका छौँ। यस सन्दर्भमा अहिले तपाईँको चाहिँ पक्की लाइनिङ भन्दा पनि हामी त टिकापुरमा पछिल्लो चरणमा हाम्रा विकास निर्माणका कामहरूले पानीको सतह हाम्रो पानीको स्रोत हराउँदै गइराखेको छ, त्यो पानीको स्रोतलाई तपाईँ चाहिँ यथावत कायम गर्नका निम्ति पनि हामीले जमरामा ज्ञानी कुलोमा नियमित पानी बगाइराख्न पर्ने जरुरी छ। त्यस सन्दर्भमा पक्की लाइनिङ भन्दा पनि तपाईँ चाहिँ अहिलेको वातावरण मैत्री चाहिँ संरचनाहरू निर्माण गरेर त्यसलाई बेल्ड चाहिँ बनाएर वृक्षारोपण गरेर त्यसलाई एउटा आकर्षणको रूपमा अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो सल्लाह भएको छ। यद्यपि उहाँहरूको बजेट कसरी आउँछ त्यो हेर्न नै बाँकी छ, त्यो मात्रै बनाउने हो भने पनि करोडौं रुपियाँ खर्च हुने भएको कारणले गर्दा हामीसँग 1 करोड बजेट हुन्छ, 1 करोड बजेटमा जनताको सम्भवै भएन, त्यसैले तपाईँको चाहिँ इच्छा शक्ति हुँदाहुँदै पनि हामीले त्यो काम गर्न सकेका छैनौँ। जमराको किनारमा हजुरले चाहिँ एउटा यो गुरु हाम्रो चाहिँ दीर्घराज गिरी सरले जुन संरचना बनाउनु भएको छ, त्यसले पनि तपाईँ चाहिँ किसिमको बनायो भने हुन्छ है भन्ने किसिमको चाहिँ सन्देश दिएको छ। यसका निम्ति हामीले बनाएपछि हुन्छ भन्ने किसिमको एउटा सकारात्मक सन्देश दिएको छ। यो सन्देशलाई आत्मसात गर्दै कुनै संघ संस्थाहरू होइन आउँछन् भने उहाँहरूसँग साझेदारी गरेर अगाडि बढ्न सक्ने स्थिति रहन्छ। त्यसका निम्ति पछिल्लो चरणमा टिकापुर नगरपालिकाको संरचना यहाँहरूले चाहिँ बुझ्ने भएको छ। हामी नगर प्रमुख उपप्रमुख विहीन अवस्थामा छौँ। अहिले विषय तपाईँको चाहिँ हाम्रो वडाको लेभलभन्दा माथिल्लो लेभलको भएको कारणले गर्दाखेरि पनि यो हाम्रो कार्यकालभित्र त्यो चाहिँ जमराको बेडलाई चाहिँ व्यवस्थित गरेर एउटा पर्यटकीय हिसाबमा विकास गर्न सकिन्छ भन्ने कुरा त चाहिँ हामीले पहल गर्ने हो होइन, अनुभूति गर्ने हो। तर यो कार्यकालमा सम्भव हुन्छ कि हुँदैन भन्ने एउटा प्रश्न रहला। आगामी दिनमा टिकापुरको समग्र विकासका सन्दर्भमा जमराको बेल्ट होइन हाम्रा बजारभित्र पग्ने कुराहरू पर्यटन प्रबन्धनका क्षेत्रमा गर्नपर्ने विषयवस्तुहरू हुन्, यी गर्न पर्छ। र अर्को धार्मिक स्थलको विषय जुन हजुरले जोड्नु भएको छ, अहिले धार्मिक स्थलको विषयलाई जुन जोड्न खोज्नु भएको छ, टिकापुरमा पद्म प्रकाशेश्वर मन्दिर छ होइन, शिव मन्दिर छ, त्यसपछि अरू अरू पनि हाम्रा जात जातिका धर्म संस्कार संस्कृति अनुसारका चाहिँ संरचनाहरू छन्। विशेष गरेर हामी टिकापुरको सबैको साझा विषय कर्णालेश्वर शिव मन्दिरलाई व्यवस्थित गर्ने सन्दर्भमा टिकापुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडि बढाएको छ, त्यसको निर्माणको काम चाहिँ अगाडि बढेसँगै बाँकी अब तपाईँको चाहिँ त्यसको डेन्टिङ पेन्टिङ बाटा घाटा बनाउने कुराहरू स्थानीय सरकारले बनाएर अगाडि बढ्नेछ। र पर्यटनको प्रबन्धनमा धार्मिक पर्यटन प्रबन्धनमा चाहिँ योगदान गर्ने नै छ भन्ने कुरा म यहाँमा राख्न चाहन्छु।
1: यो मैले फेरि पनि जोड्न चाहे, यहाँले भन्नुभयो नि चार वर्ष अगाडि निर्वाचित भए लगत्तै बनाएका बाटाहरू अहिले खाल्डाखुल्डी पर्न थाले भन्नुभयो। जस्तो टिका नगरपालिका वार्ड नम्बर 1 ठुलो वडा भएको भएर चाहिँ यहाँ माग असीमितहरू छन्, असीमित मागहरू छन, सड़कको एकदम धेरै समस्याहरू अहिले बर्खामा चाहिँ ठाउँ ठाउँमा खाल्डाखुल्डी परेस् त्यसो भन्दा हालिराख्नु भएको हुन्छ कि नागरिकहरूले। यो वडाको मात्रै जिम्मेवारी होइन, पालिकाको पनि जिम्मेवारी हो पनि भन्नुहुन्छ होइन, यहाँले भन्नुभयो बजेट स्रोत थोरै छ भन्ने कुरा। जस्तो यो चार वर्षलाई समीक्षा गर्दाखेरि बाटा त थुप्रै बनाइयो नि,
2: बाटा त धेरै बनाइयो, तर के हो भने तपाईँको चाहिँ हाम्रो पिच रोड पनि 5 वर्षमै
1: बिग्रिने
2: अवस्था छ भने अब गराइबेलको मैले अघि पनि गुणस्तरको कुरा यहाँहरूसँग गरिसकेँ, हामीसँग तपाईँ सीमित स्रोत छ, धेरै काम गर्नपर्नेछ। त्यसो हुँदा तपाईँको चाहिँ कहिलेकाहीँ अनुमानका आधारमा बजेटिङ गरेको हुन्छ, त्यसको डिस्टेन्स अलिक बढी हुन्छ, त्यसलाई तानतुन गर्दाखेरि कहीँ अब तपाईँको चाहिँ जति लेभलमा चाहिँ माटो हालिनु पर्ने हो, जति गराइबेल चाहिँ मोटो हाल्नु पर्ने हो, ती कुराहरू चाहिँ नभएका हुन सक्छन् होइन। त्यो भएका कारणले गर्दाखेरि पनि अब बाटो गुणस्तरीय नबनेर अब 1 वर्ष 2 वर्षमा खाल्डा पर्ने यस्ता समस्याहरू देखिएका छन्। मैले यो चाहिँ हामीले स्वीकार्न पनि पर्छ, किनभने हाम्रो कालोपत्रे सड़क 1 किलोमिटर सड़क कालोपत्रे गर्न 1 करोड़ पैसा चाहिन्छ भने जस्तै 1 किलोमिटर सड़क ग्राइबिल गर्न कति पैसा चाहिन्छ भन्ने चाहिँ हाम्रो त्यस्तो मापदण्ड छैन। हामी 10 लाख भयो भने 1 किलोमिटर सड़क ग्राइबिल गर्न खोज्छौँ, यो 1 किलोमिटर सड़क ग्राइबिल गर्न खोज्दा त्यति तपाईँको चाहिँ जति हामीले चाहिँ हाल्न पर्ने बेस त्यसपछि तपाईँ चाहिँ ग्राइबिल होइन, यो सबै कुराहरू चाहिँ पुग्दैन। नागरिकको सहजताका लागि हिलो बाटो उभानो बनाउने हाम्रो प्रयत्न अन्तर्गत मात्रै त्यो कुरा चाहिँ सफल हुने भएको कारणले गर्दाखेरि यो कुरालाई जोड दिएका छौँ। अब आगामी दिनमा चाहिँ मैले अघि पनि भने हजुरको जस्तो जनस्तरबाट अहिले आएको कुरा के हो भने हामीले हिलो बाटो उभानु भन्ने, किनभने सबै ठाउँ गराइबेल हामी अहिले कर संकलन गर्दाखेरि जुन चाहिँ करदातालाई अपडेट गरिराखेका छौँ, अपडेट गर्ने सन्दर्भमा तपाईँको चाहिँ घर जाने बाटो कस्तो छ, तपाईँको यो प्लटमा जाने बाटो कस्तो छ भन्दा सबैले चाहिँ गराइबेल छ भन्नुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब आगामी दिनमा हामीले गराइबेल गर्दाखेरि पनि एउटा तपाईँको चाहिँ पानी पिच जो तपाईँ चाहिँ कालो पत्री लेभलको चाहिँ गराइबेल गर्न सक्यौँ भने यसले चाहिँ दीर्घकालीन र स्थायित्व हुन सक्छ। आगामी दिनमा यस्ता कुराहरूलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्छ भन्ने मेरो चाहिँ बुझाइ छ।
1: मिठो कुराकानी भयो, अन्त्यमा के भन्नुहुन्छ नागरिकहरूलाई, नागरिकको अपेक्षा त धेरै छ नि तपाईँसँग।
2: यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरेर म चाहिँ टिकापुरवासी, टिकापुर नगरपालिका 1 नम्बरवासी, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा के भन्न चाहन्छु भने यहाँहरूले चाहिँ जुन विश्वासका साथ हामीलाई चाहिँ अभिमत दिएर यो ठाउँमा पुर्याउनु हो, यहाँहरूको चाहिँ अपेक्षा अनुसार काम गर्न खोज्दा खोज्दै पनि कतिपय अवस्थामा यहाँहरूका चाहिँ आवश्यकताहरूलाई हामीले परिपूर्ति गर्न सकेका छैनौँ होला। यद्यपि विकास निर्माणका कामहरू यी निरन्तर चल्ने प्रक्रिया हुन्, बिस्तारै हुँदै जान्छ र जुन प्रशासनिक हिसाबमा प्रदान गर्ने सेवा सुविधाहरूका हकमा पनि तपाईँ वडा कार्यालयमा आएर कहीँ कतै चाहिँ कर्मचारीबाट असहजता महसुस गर्नुभएको छ भने आफूहरूले निर्वाचित गरेका जनप्रतिनिधिहरूलाई चाहिँ भेटेर आफ्ना समस्याहरूलाई चाहिँ खुलस्त रूपमा राखेर समाधानको बाटोतिर लगाइदिनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु। र अर्को कुरा म यहाँहरूलाई चाहिँ के निवेदन गर्न चाहन्छु भने हाम्रो सीमित स्रोत साधनका बावजुद जे जति गर्न सकेका छौँ त्यसमा हामी चाहिँ सन्तुष्ट त छैनौँ। यद्यपि नागरिकका कुराहरूलाई यहाँहरूका कुराहरूलाई प्राथमिकता राखेर गर्ने प्रयास गरेका छौँ। यी कुराहरूलाई यहाँहरूले यसरी बुझिदिनुहुनेछ यहाँहरूका समस्याहरू छन् भने मेरो चाहिँ मोबाइल नम्बरमा चाहिँ सम्पर्क गरेर आफ्ना समस्याहरू राखिदिनु होला। मेरो सम्पर्क नम्बर 9848740598 हो भन्ने कुरा यहाँहरूसँग अनुरोध गर्दै म अहिलेलाई बिदा हुन्छु। हस् नमस्कार, धन्यवाद।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हौस् त, कार्यक्रम हाम्रो टिकापुरबाट बिदा हुन्छ। नमस्कार।
0: कुराकानीपछि कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपछिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888, 9845015156 र 9846134434।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
6: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
6: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
6: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
6: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर। यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तोता रत्नापुन मगर पनि विदा हुन्छु। नमस्कार।
7: आई हो बड्डो, घर कहिया सिर्जै बो? पाछ से शुरू करल मने घर सिर्जा सेकल?
8: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो नी करत का कहना हो का?
7: मिस्तरान बर्जन हो कना घर हेरो ना, पट्टा सुगुर बनेला बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ता बनी हो ना, वट्टा फे पटानी हुई, इक गुंगुआ बुरो हो ना, कबू कहूँ रा घूमत जाए ता था पाए।
9: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे
10: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के

0: घातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरीलाई।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने स्थान टिकापुर योगा आश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: फिर्ता 20% सम्म क्यास फिर्ता
8: जहिले पनि जहाँ पनि।
9: क्यास फिर्ता लिनु भए त,
10: एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेक बुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु पर्यो जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: क्यास फिर्ता लिनुभयो त?
6: एनसेल प्याक किन्नु भयो त?
7: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
6: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485-018-88, 98485-015-56 र 98486-13-434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
0: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आने भाई छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामी विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छा छालाको बिहाको न्यू त आएको छ, कसो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगर जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
1: यो टिका लागि त सामुएल जोलेस बनेको, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै पुरो हर्यो, फोटो त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 44 12 08, 9486 39 261।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भु दत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू: छालामा एलर्जी वा चिलाउने समस्या हुनु,
1: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
0: रङ कपालको समस्या,
1: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
0: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
0: स्थान: ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584-23-131 र 98486-14-126।
2: छिच्छि, कस्तो गनाएको! यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो, अर्को पनि छ 98-65-69-20-26।
2: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।

सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबरमा यहाँलाई स्वागत छ। खबरबाट म गीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिँदै कञ्चनपुरबाट भन्सार छलीको ब्रोइलर कुखुरा र पेय पदार्थ बरामद। रोल्पामा पहिरोले घर पुरिँदा तीनजनाको ज्यान गयो, नौजना बेपत्ता। प्रविधिमा अब्बल मानिने जापान एआई प्रयोगमा किन यति पछाडि। र आज देशका केही भूभागमा वर्षाको सम्भावना। अब खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। एमाले समर्थन फिर्ता लिएसँगै स्पष्ट अल्पमतमा परेका शाहले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक बोलाइदिन सचिवालाई पत्र लेखेका थिए। सोही आधारमा सभामुख भीमबहादुर भण्डारीले बिहिबार साँझ 5 बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

0: स्कूल नजिकबाट अन्टाजी मूल्य 20,200 बराबरको पेय पदार्थ, कफदा र किराना लगायतका सामानहरू बुधबार इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र त्रिभुवन बस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहारी व्यवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। कञ्चनपुर बेटकोट नगरपालिका वडा नम्बर 3 समादैची स्थितबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने ढूलो पदार्थ 640 मिलिग्राम सहित जिल्ला कञ्चनपुर बेलदारी नगरपालिका बेलदारी गापा 1 बस्ने 35 वर्षको रोहित भण्डारी र सोही स्थान बस्ने खत्री नास्ता पसलका संचालक 30 वर्षको मदन खत्रीको साथबाट 25 ग्राम 530 मिलिग्राम लागू औषध पदार्थ सहित प्रहरी चौकी गराम सहित पदार्थ सहित प्रहरी चौकी सुरा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका शंकाका लागि चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी दुवैलाई पक्राउ गरेको छ। धनगिरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडले साउने गतेदेखि 26 गतेसम्म 1,287.7 मेट्रिक टन यूरिया, 295.7 मेट्रिक टन डीएपी र 33.25 मेट्रिक टन पोटास बिक्री गरेको जनाएको छ। कम्पनीका प्रादेशिक कार्यालय प्रमुख नवल सिंह बोगटीका अनुसार धान खेतीका लागि आवश्यक मल किसानसम्म पुर्याउँदा सहकारी तथा कृषि सामग्री बिक्री केन्द्र मार्फत वितरण भइरहेको छ। धान रोपाई तथा खेतीको मुख्य समय भएकाले पछिल्लो समय मलको माग उल्लेख रूपमा बढ़ेको उहाँले बताउनुभयो। मल बिक्री भइरहे पनि किसानको माग अनुसार आपूर्ति पर्याप्त हुन नसकेको कम्पनीको भनाइ छ। धनगढ़ीका लागि यूरियाको आवश्यक कोटा 1,957.705 मेट्रिक टन र डीएपी 1,915.815 मेट्रिक टन रहेको छ। कम्पनीका अनुसार हाल 110.250 मेट्रिक टन यूरिया, 31 मेट्रिक टन डीएपी र 93.650 मेट्रिक टन पोटास मौजदात रहेको छ। बिक्री भएको परिणाम सहित जोड्दा यूरिया 1,397.955 र डीएपी 326.7 मेट्रिक टन पुगेको छ। आवश्यक कोटाको तुलनामा बिक्री र मौजदातमा रहेको यूरिया मल 72% पुगेको छ भने डीएपी करिब 17% सीमित रहेको छ। यस हिसाबले यूरियामा 549.755 मेट्रिक टन र डीएपी 1,589.115 मेट्रिक टन अपुग देखिएको कम्पनीले जनाएको छ। धान खेतीको महत्वपूर्ण समयमा विशेष गरी डीएपीको आपूर्ति कमजोर रहेकाले किसानले मल पाउन कठिनाई भोगिरहेका छन्। माग अनुसार आपूर्ति बढ़ाउन नसकेको खेतीको समयमा मल अभाव हुन थप चर्किने समस्या देखिएको छ। मध्याह खबरमा एकैछिनको विश्राम, विश्रामपछि आउने नै छौ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा।

0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
1: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98-485-018-88, 98-485-015-56 र 98-486-13-434।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: मध्याह खबरमा फेरि पनि स्वागत छ। बुटोल धागो कर खानाको सम्पत्ति र दायित्वको मूल्यांकन शुरू भएको छ। अर्थ मन्त्रालयबाट खटिएको 5 सदस्यीय टोलीले कारखानाको भौतिक अवस्था, मेसिनरी बजार सम्भावना र पुनः सञ्चालनका लागि आवश्यक लगानीको अध्ययन गरिरहेको छ। स्थानीय उद्योग व्यवसायहरूले कारखाना सञ्चालनको मोडालिटी स्पष्ट पार्न र राजनीतिक हस्तक्षेप मुक्त व्यवस्थापनको माग गरेका छन्। बुधबार रूपन्देही स्थित बुतल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेसँगै लामो समयदेखि बन्द रहेको कारखाना पुनः सञ्चालन हुने आशामा स्थानीय उत्साहित भएका छन्। रोल्पा थवाङ गाउँपालिका 5 कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा 3 जनाको ज्यान गएको छ। घटनामा 2 जना गम्भीर घाइते भएका छन् भने 9 जना बेपत्ता भएका छन्। बुधबार राति अविरल वर्षा पछि माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरस्थित करिब 6 वटा घर तथा गोठ पुरेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा पुरेर 18 वर्षीय शान्ता पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर र 71 वर्षीय मन्द्राकी पुन मगरको मृत्यु भएको हो। पहिरोमा 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यति बेला मध्य प्रदेशका साथै कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको छ। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ। आज बिहिबार देशभर कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागिरहनेछ। मध्य प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। एकैछिनको विश्राम विश्रामपछि आउने नै छौं। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: कैश पे तो ले लीजिए,
1: एंसिल पैक किन लीजिए,
2: जहिया फेन जहाँ फेन पैक खरीद करी तो 20% कम कैश फिर तक एंसिल ऐप में क्लेम करी।
0: कैश पे तो ले लीजिए, कैश फिर तो ले लीजिए,
2: एंसिल पैक किन लीजिए। सर लागू हुई एंसिल नेपाल के लग।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: खोज खबरमा फेरि पनि मध्याह खबरमा फेरि पनि स्वागत छ। देशभर सरकारी स्वास्थ्य संस्थामा रेबिस विरूद्धको खोपको चरम अभाव देखिएको छ, जसको कारण बिरामीहरू उपचार नपाएर शास्ति खेप्न बाध्य भएका छन्। खोप अभावका कारण विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीहरू निजी क्लिनिकमा महँगो शुल्क तिरेर खोप लगाउन बाध्य छन् भने कतिपयले ज्यान समेत गुमाउनु परेको छ। सम्बन्धित निकायले खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता चिकित्सकहरूले औल्याएका छन्। यसै समाचार सँगै मध्याहको खबर सकियो। जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक। सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिँदै कञ्चनपुरबाट भन्सारछलीको बोइलर कुखुरा र पेय पदार्थ बरामद। रोल्पामा पहिरोले घर पुरिँदा 3 जनाको ज्यान गयो, 9 जना बेपत्ता। र आज देशका केही भूभागमा वर्षाको सम्भावना। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र रत्नापुर मगरलाई धन्यवाद दिँदै अहिलेको खबरबाट म गीता पनि बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-5-8-92।
5: चर्पी भरगिल का करना हो का?
6: चर्पी भर लेपे का चिंता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी, आप बाक सरसफाई कई दी।
5: फोन नंबर कटा हो त?
6: ली डायल करी 97-620-20-300।
5: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई
7: हो?
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकन से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
8: आई बुढल्ला, सुन्टो कि नै वा नन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उने ना पट्टा नि पैना त।
9: अरे गहना बनैना त हो, दुकान खोस्ती खोस्ती परेशाना तु, कहाँ बनाऊ कहाँ बनाऊ।
8: तुहार बाटास तरह तुहार रामपुरान दिदी ये नहीं सामुएल ज्वेलर्स में से गहना बना कान से कतरा सुघर बना कर लबाटी।
9: ए ले ले ठीक है बा, चल हाली भात वट खाई और जाई कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर, प्रोप्राइटर बिहारी सिंह सुनार।
8: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
10: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
11: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
10: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
11: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
10: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिराले
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरानी, कहिले कोही बिरानी. म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग्यो.
2: मैलो चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो. म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन.
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली.
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना.
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ.
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर.

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5260-2827-0385-98-6540-7770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: तपसिल
2: वडा नम्बर 4 अस्नेरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
1: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
2: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
1: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
2: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
1: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
2: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
1: वडा नम्बर 9 ढुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
2: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते,
1: र वडा नम्बर 7 छत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
2: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली का।

0: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
1: नवजात शिशु र बालबालिकाको छालाको समस्या,
0: नङ कपालको समस्या,
1: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
0: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
0: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको
4: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन
2: होइन के जादू गर्नुभयो
3: अब के जादू भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: ब्लैक लिटे सर लागू हुई एनसेल नेपाल के लग।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमे पशु चौपाए नै बाँधेबी सड़क किनारमे मल वस्तु नै कुरा देबी साथे सड़क किनारमा पशु चौपाए बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुकरा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213। इमेल ocmcticapur@gmail.com।

0: लाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय, टिकापुर कैलाली।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
7: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
8: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
6: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
9: बिहिबार दिउँसो 3 बजे
6: सुन्न सक्नुहुनेछ।
10: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
11: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
10: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
11: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
10: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
11: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।
12: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
13: थोपा थोपामा शुद्धता,

0: एकाडेमिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
1: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
1: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन।
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली।

तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008। होटल दी।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: फिरता फिरता 20% सम कैश फिरता सहले पानी चाहा पानी
1: कैश फिरता लिनु भए त
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं
4: यो ओसीएमसी भनेको के आयो फेरि
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
4: ओसीएमसीले के सहयोग गर्छ त
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584 89213 इमेल ocmcTikapur@gmail.com

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट रत्नापुन मगरको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कार्यवाही, नगरवासीका चासो र सरकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिका वडा नम्बर 1 बाट प्रभाव भइरहेका सेवा र सुधारबारे वडा अध्यक्ष मोहन लोहार विकसँग गरिएको कुराकानी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिका वडा नम्बर 1 अन्य वडाको तुलनामा ठूलो वडा हो। यहाँ सेवाग्राहीको संख्या पनि बढ़िरहन्छ। दैनिक संयौं नागरिक सेवा लिने ठाउँमा सहज सेवा प्रवाहका लागि भएका प्रयास र सुधारबारे वडा अध्यक्ष मोहन लोहार विकसँग कुराकानी गरेका छौं।
1: कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: यो टिकापुर नगरपालिका वडा नम्बर 1 मा चाहिँ सेवाग्राहीको धेरै भिड देखिन्छ। दैनिक कतिजनालाई सेवा दिनुपर्छ?
2: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको सेवा गराइको चाप दैनिक चाहिँ सम्पत्ति कर तिर्ने मात्रै 200 जना जतिको हारिमा सम्पत्ति कर तिर्ने हुन्छन् भने प्रशासनिक सेवा सुविधा लिनका निम्ति 150 देखि 200 जना आउने गरेका छन्। यद्यपि टिकापुर नगरपालिका 1 नम्बर वडाको जनसंख्या करिब 46,681 रहेको छ। यसले गर्दाखेरि पनि सेवा गराइका नागरिकता बनाउने अनि त्यसपछि तपाईँको चाहिँ प्रतिलिपि लिने, 4 किल्ला प्रमाणित गर्ने, नाता प्रमाणित लगायत अहिले यो सामाजिक सुरक्षा भत्ता नवीकरण भएका कारणले गर्दाखेरि पनि सेवा गराइएको चापहरू चाहिँ उच्च रहेको छ।
1: भनेपछि यो समयमा चाहिँ अन्य समयको भन्दा सेवा गराइहरू धेरै आइराख्नु भएको छ।
2: यो विशेष गरेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने समय भएका कारणले गर्दाखेरि पनि अन्य समयको तुलनामा यो समयमा सेवा गराइहरूको चाप बढ़िरहन्छ। र अर्कोतिर अहिले चाहिँ एससीको रिजल्ट, प्लस टूको रिजल्ट भएको छ, नागरिकता बनाउने युवा युवतीहरूको पनि चाप रहने गर्छ।
1: जस्तो सेवा प्रवाहका दृष्टिले चाहिँ तपाईँहरूलाई जस्तो अब धेरै सेवा गराई भएपछि त अब पालो पर्खिनु पर्ने त भइहाल्छ सेवा गराईलाई, होइन? अप्ठ्यारो चाहिँ सेवा दिनका लागि चाहिँ अप्ठ्यारो के छ?
2: अप्ठ्यारोको हिसाबले भन्नु पर्दा त हामीलाई चाहिँ चुनौतीहरू त धेरै छ। त्यस चुनौतीका बावजुद पनि हामीले चाहिँ राजस्व भनेर कर संकलन गर्ने छुट्टी चाहिँ व्यवस्था, कर्मचारीको व्यवस्था गरेका छौँ। त्यसै गरी व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता नवीकरणका विषयहरूलाई पनि सचिव लगायत 1 जना कर्मचारीको छुट्टी व्यवस्था गरेका छौँ। प्रशासनिक सेवा सुविधाका सन्दर्भमा हामीले चाहिँ नागरिकता, नाता प्रमाणित, नागरिकताका प्रतिलिपि, अरू घरबाट सिफारिस लगायतका विषयहरूलाई पनि व्यवस्थित ढंगले जिम्मेवारी तोके नै कर्मचारीहरूलाई चाहिँ जिम्मा दिएका छौँ। यद्यपि कतिपय अवस्थामा सेवा गराइहरूको चाप बाक्लो भएको अवस्थामा, प्रेसर भएको अवस्थामा मलाई पनि कम्प्युटर सम्बन्धी ज्ञान भएका कारणले गर्दा कतिपय विषयवस्तुहरू मैले पनि तपाईँ चाहिँ सहजीकरण गरेर हामीले चाहिँ सेवा गराइहरूले पालो कुर्नु परे तापनि, समय लागे तापनि प्रत्येक दिन जस्तो आएको सेवा गराइहरू काम सम्पन्न गरेर नै फर्किनु भएको छ। कुनै पनि कामहरूलाई चाहिँ हामीले बासी रहन दिएको छैनौँ, अर्को दिनका लागि भनेर साँचेर राखेको अवस्था छैन। यसलाई हामीले चाहिँ व्यवस्थापन गरेर अगाडि बढेका छौँ।
1: भनेपछि छुट्टै छुट्टै जिम्मेवारी तोकेर काम गर्दाखेरि भिड देखिए पनि फटाफट काम हुन्छ?
2: एकदम छुट्टै छुट्टै जिम्मेवारी भएका कारणले गर्दाखेरि हामीले तपाईँको चाहिँ देख्दा मान्छे अब जस्तो हामीले चाहिँ सेवा प्रवाह गर्दाखेरि एकै पटक चाहिँ नागरिकताको सिफारिस, 4 किल्लाको सिफारिस, घरबाटको सिफारिस, तपाईँको

0: चाहिँ लिने बाहेक सबै काम चाहिँ मैले गर्ने गर्छु। कहिलेकाहीँ करदाताका कोडहरू पनि अहिले तपाईँ चाहिँ हामी करदातालाई अपडेट गरिराखेका छौँ होइन, अपडेट गर्ने सन्दर्भमा उहाँहरूका चाहिँ करदाता कोड बनाउनु पर्नेछ, ती कामहरू पनि हामीले गर्छौँ। नागरिकताको प्रतिलिपि सिफारिस चार किल्ला लगायत घरबाटो बाहेक घरबाटो व्यक्तिगत घटना दर्ता र राजस्व काट्ने बाहेक सबै कुरामा मैले सहजीकरण गरिदिने गरेको छु।
1: गत वर्षलाई चाहिँ कसरी समीक्षा गर्नुहुन्छ?
0: गत वर्ष हामीले चाहिँ टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयमा प्रशासनिक सेवा कार्यालयबाट प्रदान गरिने नागरिकहरूलाई सेवा करिब चाहिँ 17,000 हारिमा चाहिँ सेवा प्रदान गरेका थियौँ भने विकास निर्माणका कामका सन्दर्भमा हामीले चाहिँ बाटो ग्राइबल तथा माटो पटाइनका कामहरू चाहिँ सम्पन्न गरेका छौँ। कालो पत्रीका कामहरू पनि सम्पन्न भएका छन्। एउटा चाहिँ वडाको बजेटबाट चाहिँ पुल पनि हामीले चाहिँ निर्माण गरेका छौँ। यद्यपि गत साल चाहिँ हाम्रो विकास निर्माणका सन्दर्भमा पनि तुलनात्मक रूपमा राम्रो समयमा कामहरू चाहिँ सम्पन्न भएको देखियो भने केही चुनौतीहरू हाम्रो गौरवको आयोजना अन्तर्गत दुईवटा सड़कहरूमा हामीले चाहिँ बेस सम्मको काम सम्पन्न गर्यौं, कालो पत्रीको काम सम्पन्न गर्न सकेनौं। यसको पछाडिको कारण महँगी र समयमा तपाईँको चाहिँ कालो पत्री गर्नका निम्ति आवश्यक पर्ने सामग्रीको उपलब्धता नभएका कारणले गर्दाखेरि पनि यो कुरा चाहिँ भयो, यो चुनौतीको रूपमा हामीलाई रह्यो। यद्यपि गत साल टिकापुर नगरपालिका एक नम्बर वडामा हामीले चाहिँ नगरपालिकाबाट प्राप्त बजेटको सिलिङ जो छ त्यो सिलिङ अनुसार हाम्रा कार्यक्रमहरू सम्पन्न सुसम्पन्न भए, यसले एउटा सकारात्मक चाहिँ टिकापुरको एक नम्बर वडाको विकासमा चाहिँ भूमिका खेलेको कुरा चाहिँ मैले महसुस गरेको छु। यद्यपि अझै पनि हामीले चाहिँ यो माटो पटाइन तथा चाहिँ ग्राइबलका सन्दर्भमा हामी निर्वाचित भएको पनि अब करिब चाहिँ हाम्रो अन्तिम वर्षको यो कार्यकाल हो। पहिलो वर्ष गरेका कामहरूमा चाहिँ अझै खाल्डाखुल्डी परेर चाहिँ हिलाम्य भएको अवस्था छ। यो हाम्रा लागि चुनौतीको विषय पनि हो। सीमित चाहिँ स्रोत छ, सीमित स्रोतले धेरै काम गर्नुपर्ने पर्दा चाहिँ जति गुणस्तरीय हुनपर्ने हो ती गुणस्तरीयका काम गर्न सकिएन, किनभने सबैतिर समेट्न खोज्दा कहिलेकाहीँ तपाईँको चाहिँ 1,00,000 रुपियाँ बजेट हाल्यो भने हामीले चाहिँ 100 मिटर बाटो ग्राभेल गर्नपर्ने स्थिति त्यसो भएका कारणले गर्दाखेरि अब बाध्यताहरू छ। यी चुनौतीहरूका बावजुद पनि चाहिँ गत साल चाहिँ राम्रै भएको कुरा मैले महसुस गरेको छु।
1: जस्तो यहाँले चाहिँ अब विशेष गरी चाहिँ वार्ड नम्बर 1 भनेपछि धेरै सडकहरू अब एकदम प्लानिङ सहर पनि भएको भएर चाहिँ एकदम दुई चारवटा घर सडक त्यस्तो छ नि त वार्ड नम्बर 1 माग चाहिँ के ग्राभेल अथवा चाहिँ सडक निर्माण कालोपत्र यस्तै धेरै आउँछ कि के छ?
0: अहिले पछिल्लो चरणमा जनताहरूको माग चाहिँ परिवर्तन भएको मैले महसुस गरेको छु। हामीले चाहिँ पहिलो वर्ष बस्ती भेला गरिरहँदा अधिकांश चाहिँ बस्ती भेलाहरूबाट बाटोमा माटो पटाइन तथा ग्राभेलका कुराहरू आउँथ्यो भने यो वर्ष माटो पटाइन तथा ग्राभेलका विषयहरू भन्दा पनि अब चाहिँ ढलको आवश्यकता भयो, नाली बनाउनु पर्यो भन्ने कुराहरूको बढी माग भएको छ। यसको अर्थ अब तपाईँको चाहिँ हामी कहाँ अब माटो पटाइन तथा ग्राभेल गर्ने काम सक्यो भन्ने चाहिँ होइन। मैले पनि चाहिँ आफ्नो निर्वाचनताका बेला स्थानीय घोषणा पत्र वडाको घोषणा पत्रका सन्दर्भमा पनि 3 वर्षभित्र वडाका चाहिँ माटो पटाइन तथा ग्राभेलका कार्यक्रमहरू सम्पन्न गर्नेछौ भन्ने कुराको प्रतिबद्धता जनाएको थियो। त्यसै प्रतिबद्धता अनुसार हामीले पहिलो प्राथमिकता हिलो बाटो उभानो बनाउने कुरालाई चाहिँ अगाडि सारेका कारणले गर्दाखेरि अहिले यो चौथो वर्षमा हामीले चाहिँ बस्ती स्तरका भेला गरिरहँदा जुन जनताबाट तपाईँको चाहिँ अब हामीले चाहिँ नाला ढलको आवश्यकता पर्यो भन्ने महसुस भयो, यसले चाहिँ अब हिलो बाटो उभानो चाहिँ हाम्रो वडा भएको हो कि भन्ने कुरा मैले अनुभूति गरेको छु। अब आगामी दिनमा हामीले चाहिँ विशेष गरेर अब तपाईँको चाहिँ डुबानका सन्दर्भमा हाम्रो वडामा चाहिँ जमराको पानी रानीकुल्लाको पानीले चाहिँ बढी डुबान हुने गर्थ्यो भने अहिले तपाईँको चाहिँ रानी र जमराको पहिला अस्थायी मुहान थियो। अस्थायी मुहान भएका कारणले गर्दा कर्णाली नदीमा पानी बढेसँगै हामी कहाँ पनि ती कुलाहरूमा पनि पानी बढ्थ्यो। यद्यपि अहिले अस्थायी मुहानहरू बन्द गरेर मूल क्यानलबाट पानी आएका कारणले गर्दा यसको नियन्त्रण प्रणाली भएर तपाईँको चाहिँ डुबानको समस्या कम भएको छ। तर हाम्रो यो प्लानिङ सहर पनि तपाईँको चाहिँ बस्ती कस्तो छ त भन्दा कम्प्लिटली तपाईँको चाहिँ सबैतिर बस्ती चाहिँ भरिसकेको अवस्था छैन। कतिपय ठाउँमा घर बनेको पल्लो प्लटमा खल्लो भएको अनि त्यो खल्लोमा पानी जमेर डुबान भएको जस्तो एउटा नागरिकहरूले चाहिँ महसुसीकरण गरिराखेका छन्। वास्तवमा त्यो तपाईँ चाहिँ आकाशे पानी आएका बेला चाहिँ त्यस्तो देखिने, तर पछि गएर चाहिँ पानी हराउने कुराहरू चाहिँ पछिल्लो चरणमा भएको अनुभूति गरेका छौँ। यी कुराहरूलाई पनि हामीले सर्ट आउट गर्न सकेर ड्रेन व्यवस्थित ड्रेन बनाएर नालाहरू ढलहरू बनाएर चाहिँ एउटा व्यवस्थित गर्न सक्यो भने राम्रो हुन्छ। आगामी दिनमा अब हामीले चाहिँ माटो पटानी ग्राभेल भन्दा पनि ढलका कुराहरूलाई चाहिँ नालाका कुराहरूलाई व्यवस्थित गरेर जानुपर्छ।

0: जस्तो मलाई लाग्छ।
1: भनेपछि जस्तो अहिले चाहिँ पछिल्लो समय टोल विकास संस्था मार्फत योजना प्राथमिकीकरण गरेर माग गर्ने क्रम पनि बढेको छ।
0: टोल विकास संस्था विशुद्ध रूपमा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था भन्ने मूल नाराका साथ टिकापुर नगरपालिकाले 2078 सालमा कार्यविधि तयार पारेर टिकापुर नगरपालिकाभरि टोल विकास संस्था गठन गरेको छ। हाम्रो वडामा पनि करिब 110 टोल विकास संस्थाहरू गठन भएका छन्। पछिल्लो चरणमा टोल विकास संस्था चाहिँ नगरपालिकाको एउटा सहयोगी संस्थाको रूपमा रहेको कार्यविधिमा पनि प्रष्ट व्यवस्था भएका कारणले गर्दाखेरि हाम्रो विगतमा के थियो भने सरकारले चाहिँ जनताका लागि गर्ने गर्थ्यो, होइन, विकास निर्माणका काम लगायत जनताका लागि गर्ने, तर जनताको त्यसमा अनुभूति अपनत्व चाहिँ थिएन। जहिले पनि जनताको कुरा के थियो भने सरकारले चाहिँ दिने हो, हामीले माग्ने हो भन्ने किसिमको बुझाइ थियो। अहिले पछिल्लो चरणमा हामीले टोल विकास संस्था गठन गरिसकेपछि सरकारप्रतिको हाम्रो उत्तरदायित्व, हाम्रो कर्तव्यहरू पनि छ भन्ने कुरा नागरिकहरूले चाहिँ बुझेको छ र हामीले विकास निर्माणका कामहरू गर्दा पनि टोल विकास संस्थालाई पनि संस्थालाई नै अग्रभागमा राखेर उहाँहरूकै नेतृत्वमा गर्ने कारणले गर्दाखेरि एक प्रकारको सरकार र जनता बीचको सम्बन्ध समुदुर हुनका साथै हामीले गर्ने क्रियाकलापमा पनि अपनत्व, नागरिकहरूले जनताहरूले चाहिँ अपनत्व लिएको कुरा चाहिँ महसुस भइराखेको छ। यसलाई हामीले चाहिँ सरकारप्रतिको विश्वास कायम गर्नका निम्ति टोल विकास संस्थालाई आगामी दिनमा पनि निरन्तरता गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। त्यस सन्दर्भमा यतिखेर टिकापुर नगरपालिका वडा नम्बर 1 टोल विकास संस्था एउटा दर्तावाला संस्था, प्यान नम्बर प्राप्त संस्था, प्रत्येक वर्ष यसले अडिट गर्न पर्ने भएका कारणले गर्दा हामीले चाहिँ अडिट गरिदिनुपर्छ। त्यो हाम्रो सहयोगी संस्था हो, त्यससँग छुट्टै बजेट हुँदैन, कोष हुँदैन भन्ने मान्यताका साथ त्यसको लेखा परीक्षण वडा कार्यालयले नै गरिदिने गरिकन हामीले व्यवस्था गरेका छौँ। त्यसै गरी उनीहरूमा चाहिँ अहिले पछिल्लो चरणमा धेरै क्युरियोसिटी छ, किनभने हामीले जति पनि कार्यक्रमहरू गर्छौँ टोल विकास संस्थालाई अग्रभागमा राखेका कारणले गर्दा उनीहरू तपाईँको चाहिँ विकासका कुराहरू भयो, आफ्नो टोलको सरसफाईका कुराहरू भयो, सड़क बत्तीका कुराहरू भयो, होइन, एउटा समाजमा सकारात्मक परिवर्तन, एक किसिमको भाइचारा सम्बन्ध, होइन, नत्र भने पहिला के थियो टोल विकास संस्था नआउनुभन्दा अगाडि यो त एउटा शहरीकरण भएको 77 जिल्लाकै मान्छे छ, तल्लो घरको मल्लो घरको मान्छेले नचिन्ने, होइन, तल्लो घरको मल्लो घरकोलाई पर्दा एकअर्काले सहयोग नगर्ने थियो। अहिले सहयोगको भावनाको विकास भएको छ, होइन, एउटा सामाजिक सद्भाव कायम भएको छ, भाइचाराको सम्बन्ध स्थापित भएको छ। त्यसैले अहिले पछिल्लो चरणमा हाम्रा समाजमा देखिएका विकृति विसङ्गतिहरू जस्तो लागु औषध दुर्व्यसनीको विषयहरू छ, लागु औषध दुर्व्यसनीको विषयमा राज्यको तर्फबाट, हामी वडा कार्यालयको तर्फबाट, नगरपालिकाको तर्फबाट ठूलो चाहिँ लगानी भएको छ। यद्यपि यो विषयलाई चाहिँ हामीले पछिल्लो टिकापुरका घटनाक्रमहरूलाई प्रहरीको चाहिँ मुद्दाको रेकर्ड हेर्ने हो भने पनि यो अलिक डरलाग्दो र भयावह अवस्था देखिएको छ। हामीले हिजो जे जति कार्यक्रमहरू तपाईँको चाहिँ लागु औषध दुर्व्यसनीका विरूद्ध चाहिँ अभियान चलायौं त्यो अभियानले सार्थकता पाएको जस्तो देखिँदैन। अहिले टोल विकास संस्थामा मात्रै हामीले यो अभियानका रूपमा लियौं र अभिभावक सचेतीकरण गर्न सक्यौं र अभिभावकलाई जागरूक बनाउन सक्यौं, आफ्ना बच्चाहरूको तपाईँको चाहिँ रेखदेख गर्ने, उनीहरूको तपाईँ चाहिँ आनी बानीमा चाहिँ निगरानी गर्न सक्ने सम्भव बनायो भने यस्ता सामाजिक विकृति विसङ्गतिहरूको पनि अन्त्य गर्न सकिन्छ जस्तो लाग्छ। जस्तो छाउपडी प्रथाका एउटा चाहिँ हाम्रो समाजमा जगडिएर बसेको छ, होइन, यसका विरूद्ध पनि तपाईँ टोल विकास संस्थामा चाहिँ एउटा जागरण ल्याउने, किनभने त्यसको टोल विकास संस्थाको सबै घरधुरी सदस्य हुने, प्रत्येक महिना उहाँहरूले बैठक गर्ने, यस्ता विकृति विसङ्गतिका विरूद्ध हामीले छलफल चलाउँदै यसमा एउटा तपाईँ चाहिँ योजना बनाउँदै अगाडि बढ्यौं भने यस्ता कुराहरूलाई पनि अन्त्य गर्न सकिने, होइन, बाल विवाहका कुराहरू छन्, कतिपय हाम्रा व्यक्तिगत घटना दर्ताहरू पनि कहाँ गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा नागरिकहरूलाई थाहा छैन। टोल विकास संस्थाले तपाईँको चाहिँ यो कुरालाई पनि अभियानका साथ अगाडि बढाएका कारणले गर्दाखेरि हाम्रो जनसङ्ख्या, हाम्रो तथ्याङ्क हो, होइन, तथ्याङ्कमा आधारित विकास निर्माण लगायत अन्य कामहरू पनि गर्न सजिलो हुने भएका कारणले गर्दा यसले हामीले चाहिँ ठूलो चाहिँ सहयोगको भूमिका खेलेको कुरा मैले चाहिँ महसुस गरेको छु।
1: भनेपछि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र विकास निर्माणमा नागरिकको सहभागिता बढाउन चाहिँ टोल विकास संस्था चाहिँ सहयोगी हुन्छ।
0: एकदम यसको महत्वपूर्ण भूमिका छ।
1: अर्को कुरा चाहिँ जस्तो यहाँहरूले चाहिँ अब धेरै जस्तो कामहरू, साना साना कामहरू चाहिँ उपभोक्ता समिति मार्फत पनि गर्ने गर्नुहुन्छ नि, जस्तो अहिले टोल विकास संस्थासँग जोड्न थाल्नु भएको छ नि, यसले चाहिँ के सकारात्मक प्रभाव पारेको छ?
0: उपभोक्ता समिति र टोल विकास संस्थामा के फरक छ भने हिजो तपाईँको चाहिँ उपभोक्ता समिति गठन गर्दा त्यो सीमित मान्छेहरू, जस्तो कुनै हामीले चाहिँ एउटा सड़क बनायौं भने त्यो चाहिँ टोलको त सबैको अपनत्व त हुँदैन, त्यो लाइनको मात्रै तपाईँको त्यो अपनत्व हुने भयो, अनि त्यसले तपाईँको चाहिँ अडिट पनि गरिराख्न परेन होइन। त्यसमा तपाईँ चाहिँ तिन अध्यक्ष लगायत सचिव कोषाध्यक्ष मात्रै सक्रिय हुने देखिए, तर टोल विकास संस्था मार्फत हामीले काम गर्यौँ भने सबै टोल विकास संस्थाको त एकैचोटि काम हुँदैन, एउटा गल्ली हुने, तर एउटा गल्लीको काम गर्ने सन्दर्भमा सबै टोलभरिका मान्छेले फलाना ठाउँको चाहिँ काम भइराखेको छ, त्यो कस्तो भइराखेको छ भन्ने कुरा प्रत्येक बैठकमा छलफल गर्ने, त्यसले तपाईँको चाहिँ लेखा परीक्षण पनि भोलि लेखा परीक्षण हुने अडिट हुने भएको कारणले गर्दा यो एकदम पारदर्शी र जवाबदेही उत्तरदायी छ भन्ने कुरा चाहिँ मलाई महसुस भएको छ। टोल विकास संस्था मार्फत काम गर्दा नागरिकको सहभागिता पनि विकास भएको छ। अहिले श्रमदानका कुराहरू पनि, पहिला के थियो भने टोल उपभोक्ता समिति हामीले गठन गर्दा त्यहाँ सहभागिता देखिँदैन थियो, तर टोल विकास संस्था मार्फत हामीले काम गरिरहँदा जनसहभागिता चाहिँ देखिराखेको कुरा चाहिँ छ। र अर्को कुरा, हामीले गरेको जो चाहिँ बजेट छ, लगानी छ पालिकाबाट भएको, त्यसको तपाईँको चाहिँ सार्वजनिक परीक्षण सुनाई होइन, त्यसको पछि तपाईँको चाहिँ उनीहरू त संस्था हो, संस्थाको खातामा पैसा जाने भएको कारणले गर्दा लेखा परीक्षण लगायतका विषय हुने भएको कारणले गर्दा अझै पारदर्शी चाहिँ भयो भन्ने कुरा मैले महसुस गरेको छु।
1: अर्को कुरा चाहिँ, जस्तो हामीसँग चाहिँ हामी पर्यटनका हिसाबले पनि अब सम्भावना भएको क्षेत्र होइन, जस्तो अब यो जमराकुलालाई पनि अब पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेको भए चाहिँ सम्भावना हुन्थ्यो अथवा चाहिँ विकास हुन्थ्यो भन्ने खालको पटक पटक बहस पनि भइराख्ने। र अर्को कुरा, हामीसँग मठ मन्दिरहरू पनि थुप्रै छ, यसमा यो संरक्षणमा पनि जस्तो स्थानीयको सहभागिता बढाउन अथवा चाहिँ पालिकाले आफैले चाहिँ अग्रसरता देखाउन चाहिँ के कस्तो अभ्यासहरू भइरहेको छ?
0: यो महत्वपूर्ण विषय उठाउनु हो, हामीले चाहिँ पहल कदमी गर्ने हो, हामीसँग स्रोत छैन, हामीसँग चाहिँ इच्छा शक्ति चाहिँ छ। जस्तो एक नम्बर वडा एउटा बसोबास क्षेत्रका निम्ति उपयुक्त क्षेत्र हो होइन, पर्यटनको विकास गर्ने सन्दर्भमा हामीसँग चाहिँ प्लानिङ हुँदा पनि तमाम उपनिवेशहरू छन्, ती उपनिवेशहरूलाई एउटा गार्डनको सहरको रूपमा चाहिँ हामीले विकास गर्न सक्यो भने अझ राम्रो हुन्थ्यो। यद्यपि हामीसँग तपाईँ सीमित स्रोत भएको कारणले गर्दाखेरि हामीले एउटा योजनाबद्ध ओडाको स्तरको कुरा गर्दैछौँ, हामीले योजनाबद्ध तपाईँ चाहिँ अगाडि बढ्न सकेनौँ, तर पनि तपाईँको चाहिँ अहिले पछिल्लो चरणमा यी सार्वजनिक उपनिवेशहरू जो छन् त्यसको संरक्षणको सन्दर्भमा टोल विकास संस्थाहरू चाहिँ जागरूक हुनुभएको छ, किनभने टोल विकास संस्थाको जिम्मेवारीभित्र उसको काम कर्तव्य अधिकारभित्र पनि त्यो पर्ने भएको कारणले गर्दाखेरि हामीले चाहिँ थोरै लगानी जस्तो ज्येष्ठ नागरिक प्रतीक्षालय निर्माण गरिदिने कुराहरू, अनि त्यति गर्यौँ भने तपाईँ चाहिँ वृक्षारोपण लगायतका त्यसलाई गार्डनिङ गर्ने कुराहरूमा नागरिकहरूले जोड दिइराखेको, सरसफाइको कुराहरूमा नागरिकहरूले जोड दिइराखेको अवस्था छ। र अर्को कुरा, हजुरले महत्वपूर्ण विषय उठाउनु भएको छ, जमराको चाहिँ हामीले करिडोरको रूपमा मात्रै त्यसलाई विकास गर्न सकेको भए, ज्ञानी कुलो छ, ज्ञानी कुलोलाई चाहिँ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो। यस सन्दर्भमा पनि जस्तो जमरा अलिक ठुलो चाहिँ आकारको भयो, त्यसलाई पनि हामीले चाहिँ रेखाङ्कन गर्नेदेखि लिएर हामीले नाप जाँच गर्ने, छुट्याउने, सरसफाई गर्ने विषयमा तपाईँको चाहिँ बजेटिङ गर्ने सन्दर्भमा चाहिँ नगरपालिकाले चाहिँ जमरालाई चाहिँ गर्ने, तर ओडाले तपाईँको चाहिँ हामीले ज्ञानी कुलो जो चाहिँ अहिले हाम्रो ओडा कार्यालयको साइडबाट बगिराखेको कुलो छ त्यसलाई गर्ने भन्ने सन्दर्भमा हामीले चाहिँ ज्ञानी कुलोको चाहिँ रेखाङ्कनको काम चाहिँ टुङ्गिएका छौँ। अहिले तपाईँ चाहिँ रानी जमरासँग हामीले तपाईँ चाहिँ के भनेका छौँ भने हामीले रेखाङ्कनको काम टुङ्गिएका छौँ, तपाईँले चाहिँ यो वर्ष पनि रानी जमराको करिब 17-18 करोड पैसा जमरा कुराका लागि मात्रै खर्च हुँदैछ, त्यस सन्दर्भमा पनि उहाँहरूको चाहिँ के छ भने बजारबाट बगेर जाने कुराहरूलाई चाहिँ व्यवस्थित गर्नपर्छ, किनभने बजारको फोहोर जम्मै खेतमा गएर उत्पादनमा हराइसकिराखेको कुरा चाहिँ किसानहरूबाट उठिराखेको विषय छ। यो विषयलाई कम गर्नका निम्ति पनि उहाँहरूले चाहिँ बजारबाट पाउने कुराहरूलाई व्यवस्थित गराउने भनेर चाहिँ कुराकानी चाहिँ उहाँहरूसँग भएको छ। त्यस सन्दर्भमा चाहिँ हामीले ज्ञानी कुरालाई विशेष जोड दिएका छौँ र यो चाहिँ उत्तर पूर्वका कुरालाई पनि विशेष जोड दिएका छौँ। यस सन्दर्भमा अहिले तपाईँको चाहिँ पक्की लाइनिङ भन्दा पनि हामी त टिकापुरमा पछिल्लो चरणमा हाम्रा विकास निर्माणका कामहरूले पानीको सतह हाम्रो पानीको स्रोत हराउँदै गइराखेको छ, त्यो पानीको स्रोतलाई तपाईँ चाहिँ यथावत कायम गर्नका निम्ति पनि हामीले जमरामा ज्ञानी कुलोमा नियमित पानी बगाइराख्न पर्ने जरुरी छ। त्यस सन्दर्भमा पक्की लाइनिङ भन्दा पनि तपाईँ चाहिँ अहिलेको वातावरण मैत्री चाहिँ संरचनाहरू निर्माण गरेर त्यसलाई बेल्ट चाहिँ बनाएर वृक्षारोपण गरेर त्यसलाई एउटा आकर्षणको रूपमा अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो सल्लाह भएको छ। यद्यपि उहाँहरूको बजेट कसरी आउँछ त्यो हेर्न नै बाँकी छ। त्यो मात्रै बनाउने हो भने करोडौं रुपियाँ खर्च हुने भएको कारण गर्दा हामीसँग 1 करोड बजेट हुन्छ। 1 करोड बजेटमा जनताको सम्भवै भएन। त्यसैले तपाईँको चाहिँ इच्छा शक्ति हुँदाहुँदै पनि हामी त्यो काम गर्न सकेका छैनौँ। जमराको किनारमा हजुरले चाहिँ एउटा यो गुरु हाम्रो चाहिँ दीर्घराज गिरी सरले जुन संरचना बनाउनु भएको छ त्यसले पनि तपाईँ चाहिँ किसिमको बनायो भने हुन्छ है भन्ने किसिमको चाहिँ सन्देश दिएको छ। यसका निम्ति हामीले बनाएपछि हुन्छ भन्ने किसिमको एउटा सकारात्मक सन्देश दिएको छ। यो सन्देशलाई आत्मसात गर्दै कुनै संघ संस्थाहरू होइन आउँछन् भन्ने उहाँहरूसँग साझेदारी गरेर अगाडि बढ्न सक्ने स्थिति रहन्छ। त्यसका निम्ति पछिल्लो चरणमा टिकापुर नगरपालिकाको संरचना यहाँहरूले चाहिँ बुझ्ने भएको छ। हामी नगर प्रमुख उपप्रमुख विहीन अवस्थामा छौँ। अलि विषय तपाईँको चाहिँ हाम्रो वडाको लेभलभन्दा माथिल्लो लेभलको भएको कारणले गर्दाखेरि पनि यो हाम्रो कार्यकालभित्र त्यो चाहिँ जमराको बेडलाई चाहिँ व्यवस्थित गरेर एउटा पर्यटकीय हिसाबमा विकास गर्न सकिन्छ भन्ने कुरा त चाहिँ हामीले पहल गर्ने हो होइन अनुभूति गर्ने हो। तर यो कार्यकालमा सम्भव हुन्छ कि हुँदैन भन्ने एउटा प्रश्न रहला। आगामी दिनमा टिकापुरको समग्र विकासका सन्दर्भमा जमराको बेड होइन हाम्रा बजारभित्र पग्ने कुराहरू पर्यटन प्रबन्धनका क्षेत्रमा गर्नपर्ने विषयवस्तुहरू यी गर्न पर्छ। र अर्को धार्मिक स्थलको विषय जुन हजुरले जोड्नु भएको छ
1: अहिले
0: धार्मिक स्थलको विषयले जुन जोड्न खोज्नु भएको छ टिकापुरमा पद्म प्रकाशेश्वर मन्दिर छ होइन शिव मन्दिर छ त्यसपछि अरू पनि हाम्रा जात जातिका धर्म संस्कार संस्कृति अनुसारका चाहिँ संरचनाहरू छन्। विशेष गरेर हामी टिकापुरको सबैको साझा विषय कर्णालेश्वर शिव मन्दिरलाई व्यवस्थित गर्ने सन्दर्भमा टिकापुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडि बढाएको छ त्यसको निर्माणको काम चाहिँ अगाडि बढेसँगै बाँकी अब तपाईँको चाहिँ त्यसको डेन्टिङ पेन्टिङ बाटाघाटा बनाउने कुराहरू स्थानीय सरकारले बनाएर अगाडि बढ्नेछ र पर्यटनको प्रबन्धनमा धार्मिक पर्यटन प्रबन्धनमा चाहिँ योगदान गर्ने नै छ भन्ने कुरा म यहाँमा राख्न चाहन्छु।
1: यो मैले फेरि पनि जोड्न चाहे यहाँले भन्नुभयो नि 4 वर्ष अगाडि निर्वाचित भए लगत्तै बनाएका बाटाहरू अहिले खाल्डाखुल्ली पर्न थाले भन्नुभयो। जस्तो टिका नगरपालिका वार्ड नम्बर 1 ठुलो वडा भएको भएर चाहिँ यहाँ माग असीमितहरू छन् असीमित मागहरू छन्। सड़कको एकदम धेरै समस्याहरू अहिले बर्खामा चाहिँ ठाउँ ठाउँमा खाल्डाखुल्ली परे त्यस्तो भन्दा हालिराख्नु भएको हुन्छ कि नागरिकहरूले। यो वडाको मात्रै जिम्मेवारी होइन पालिकाको पनि जिम्मेवारी हो पनि भन्नुहुन्छ होइन। यहाँले भन्नुभयो बजेट स्रोत थोरै छ भन्ने कुरा। जस्तो यो 4 वर्षलाई समीक्षा गर्दाखेरि बाटा त थुप्रै बनाइयो नि
0: बाटा त धेरै बनाइयो तर के हो भने तपाईँको चाहिँ हाम्रो पिच रोड पनि 5 वर्षमै
1: बिग्रिने
0: अवस्था छ भने अब गराइबेलको मैले अघि पनि गुणस्तरको कुरा यहाँहरूसँग गरिसके हामीसँग तपाईँ सीमित स्रोत छ धेरै काम गर्नपर्नेछ। त्यसो हुँदा तपाईँको चाहिँ कहिलेकाहीँ अनुमानका आधारमा बजेटिङ गरेको हुन्छ त्यसको डिस्टेन्स अलिक बढी हुन्छ त्यसलाई तानतुन गर्दाखेरि कहीँ अब तपाईँको चाहिँ जति लेभलमा चाहिँ माटो हालिनु पर्ने हो जति गराइबेल चाहिँ मोटो हाल्नु पर्ने हो ती कुराहरू चाहिँ नभएका हुन सक्छन् होइन। त्यो भएका कारणले गर्दाखेरि पनि अब बाटो गुणस्तरीय नबनेर अब 1 वर्ष 2 वर्षमा खाल्डा पर्ने यस्ता समस्याहरू देखेका छन्। मैले यो चाहिँ हामीले स्वीकार्न पनि पर्छ किनभने हाम्रो कालोपत्रे सडक 1 किलोमिटर सडक कालोपत्रे गर्न 1 करोड पैसा चाहिन्छ भने जस्तै 1 किलोमिटर सडक गराइबेल गर्न कति पैसा चाहिन्छ भन्ने चाहिँ हाम्रो त्यस्तो मापदण्ड छैन। हामी 10 लाख भयो भने 1 किलोमिटर सडक गराइबेल गर्न खोज्छौँ। यो 1 किलोमिटर सडक गराइबेल गर्न खोज्दा त्यति तपाईँको चाहिँ जति हामीले चाहिँ हाल्न पर्ने बेस त्यसपछि तपाईँ चाहिँ गराइबेल होइन यो सबै कुराहरू चाहिँ पुग्दैन। नागरिकको सहजताका लागि हिलो बाटो उभानो बनाउने हाम्रो प्रयत्न अन्तर्गत मात्रै त्यो कुरा चाहिँ सफल हुने भएको कारणले गर्दाखेरि यो कुरालाई जोड दिएका छौँ। अब आगामी दिनमा चाहिँ मैले अघि पनि भने हजुरको जस्तो जनस्तरबाट अहिले आएको कुरा के भने हामीले हिलो बाटो उभानु भन्ने किनभने सबै ठाउँ गराइबेल हामी अहिले कर संकलन गर्दाखेरि जुन चाहिँ करदातालाई अपडेट गरिराखेका छौँ अपडेट गर्ने सन्दर्भमा तपाईँको चाहिँ घर जाने बाटो कस्तो छ तपाईँको यो प्लटमा जाने बाटो कस्तो छ भन्दा सबैले चाहिँ गराइबेल छ भन्नुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब आगामी दिनमा हामीले गराइबेल गर्दाखेरि पनि एउटा तपाईँको चाहिँ पानी पिच जो तपाईँ चाहिँ कालोपत्री लेभलको चाहिँ गराइबेल गर्न सक्यौँ भने यसले चाहिँ दीर्घकालीन र स्थायित्व हुन सक्छ। आगामी दिनमा यस्ता कुराहरूलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्छ भन्ने मेरो चाहिँ बुझाइ छ।
1: मिठो कुराकानी भयो अन्त्यमा के भन्नुहुन्छ नागरिकहरूलाई नागरिकको अपेक्षा त धेरै छ नि तपाईँसँग।
0: यहाँले चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विशेष गरेर म चाहिँ टिकापुरवासी टिकापुर नगरपालिका 1 नम्बरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा के भन्न चाहन्छु भने यहाँ उहाँहरूले चाहिँ जुन विश्वासका साथ हामीलाई चाहिँ अभिमत दिएर यो ठाउँमा पुर्याउनु भयो, यहाँहरूको चाहिँ अपेक्षा अनुसार काम गर्न खोज्दा खोज्दै पनि कतिपय अवस्थामा यहाँहरूका चाहिँ आवश्यकताहरूलाई हामीले परिपूर्ति गर्न सकेका छैनौँ होला। यद्यपि विकास निर्माणका कामहरू यी निरन्तर चल्ने प्रक्रिया हुन्, बिस्तारै हुँदै जान्छ र जुन प्रशासनिक हिसाबमा प्रदान गर्ने सेवा सुविधाहरूका हकमा पनि तपाईँ वडा कार्यालयमा आएर कहीँ कतै चाहिँ कर्मचारीबाट असहजता महसुस गर्नुभएको छ भने आफूहरूले निर्वाचित गरेका जनप्रतिनिधिहरूलाई चाहिँ भेटेर आफ्ना समस्याहरूलाई चाहिँ खुलस्त रूपमा राखेर समाधानको बाटोतिर लगाइदिनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु। र अर्को कुरा म यहाँहरूलाई चाहिँ के निवेदन गर्न चाहन्छु भने हाम्रो सीमित स्रोत साधनका बावजुद जे जति गर्न सकेका छौँ त्यसमा हामी चाहिँ सन्तुष्ट त छैनौँ। यद्यपि नागरिकका कुराहरूलाई यहाँहरूका कुराहरूलाई प्राथमिकता राखेर गर्ने प्रयास गरेका छौँ। यी कुराहरूलाई यहाँहरूले यसरी बुझिदिनुहुनेछ, यहाँहरूका समस्याहरू छन् भने मेरो चाहिँ मोबाइल नम्बरमा चाहिँ सम्पर्क गरेर आफ्ना समस्याहरू राखिदिनु होला। मेरो सम्पर्क नम्बर 9848740598 हो भन्ने कुरा यहाँहरूसँग अनुरोध गर्दै म अहिलेलाई बिदा हुन्छु। हस् नमस्कार, धन्यवाद।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हवस् त, कार्यक्रम हाम्रो टिकापुरबाट बिदा हुन्छ। नमस्कार।
2: कुराकानीपछि कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888, 9845015156 र 9846134434।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
5: टिकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टिकापुर नगरपालिका कार्यालय टिकापुर कैलाली।
6: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: तपसिल
2: सम्पूर्ण लाभ ग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी
6: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
6: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो दुई प्रति
2: क्यान्सर रोगीहरूको हकमा तीन महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
6: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ आजको कार्यक्रम उत्पादनमा सघाउने सहकर्मी दुर्गा देवकोटा र प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता रत्नापुन मगर पनि विदा हुन्छु नमस्कार
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
8: यो ओसीएमसी भनेको के आयो फेरि
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
8: ओसीएमसीले के सहयोग गर्छ त
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584-89213 इमेल ocmcticapur@gmail.com
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो
3: के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
6: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल दोलत बनाएको, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846239261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: जो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: लेता ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
2: एंसल पैक किन लीते सर लागू हुई एंसल नेपाल के लग
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं
3: विस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाबु के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147799, 98247625। अछाम मंगल साइनका लागि रूप सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247625।

0: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 8:45 सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
2: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: चर्पी भरगिल का करना हो का?
4: चर्पी भरले से फिर का चिंता? आदित्य सेफ्टी टेंकी सर सफाई में फोन करी, आ बाक सर सफाई कई दी।
3: फोन नंबर कटा हो त?
4: ली डायल करी 97-620-20-300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सर सफाई हो? महिन राजापुर बजार में टैंकी सफाई करना बा।
4: अपनों कंठे टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुआ वो लमकी मना सेफ्टी टैंकी, गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई करा परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझा भी। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620300 98656926.

0: परिचालन कलबाट जिल्ला प्रहरी कार्यालय रोपलमसे प्रहरी नायक उपरीक्षक पञ्चकुमार बाखु कमाण्डमा विपद उद्धार सामग्री प्रहरी टोली नेपाली सेनाके श्री सूर्यदलगण रोपामसे प्रमुख सेनानी दिपेश खड्काकी कमाण्डमा टोली सशस्त्र प्रहरी बलाशित गुल्म रोपामसे सशस्त्र प्रहरी नायक परीक्षक कमाण्डमा टोली तथा इलाका प्रहरी कार्यालय थवाङमसे प्रहरी निरीक्षक रामचन्द्र बंगालेकी कमाण्डमा टोली घटनास्थलमा खटलबाट जिल्ला प्रहरी कार्यालय रोल्पाकी अनुसार पहिरोमा जा के सम्पर्कविहीन हुइनामा 40 वर्षीय जुन कुमारी पुनमगर 9 वर्षीय आसिम पुनमगर 6 वर्षीय अशोक पुनमगर 80 वर्षीय जम्बर पुनमगर 78 वर्षीय बलबहादुर पुनमगर 72 वर्षीय नीलबहादुर पुनमगर 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला रोका मगर बेपत्ताहिलबाट पहिरोमा थप मनेन केस समेत पुलक भइसक्न आशंका रलक सुरक्षा निकाय तथा स्थानीयवासीकी सहयोगमा खोज तथा उद्धार कार्य जारी रहला। खोज खबरमा एक घरी विश्राम विषम पाछा फेर से विश्व तिर सामुदायिक रेडियो टीका प्रक्षेपण
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359।
0: विश्राम पाछा फेरि चाहिँ स्वागत बा। राष्ट्रिय सभाकी सांसद थुक्र खाना पकाइन ग्यासकी अभावमा नागरिक खाना खाइना नै पनि अवस्था महिलोक समस्या सामना गर्न सरकार ध्यान आकर्षण गर्नबाट सभाकी आज बैठकमा सांसद थुक्र खाना पकाइन ग्यासकी अभाव फुलक बजारमा कृत्रिम अभाव देख्ल कति कालो बजारी नियन्त्रण केला कड़ा रूपमा अनुगमन गर्न माग गर्नबाट सांसद थुक्र कालो बजारी नियन्त्रण केला प्रभावकारी अनुगमन पेट्रोलियम पदार्थकी सहज आपूर्ति ग्यासकी सहज उपलब्धता हो इन्धनमा लगेलको कटौती तथा जनता तत्काल राहतकी अनुभूति दिन सरकारकी ठोस योजना काबाकी सभामा जानकारी गरिन माकलबाट सांसद थुक्र अप्रत्याशित रूपमा पक्राउ कलक वरिष्ठ पत्रकार किशोर श्रेष्ठ रिहाइकी माकलबाट सांसद थुक्र तनहुमा हाइड्रो निर्माण केला क्षति लद्याकी वहा परिवर्तन कनावकर आसपासकी स्थानीय थादो थलो पेसा नै छोडपना अवस्थामा अहिले कति समस्यामा समाधान करपनामा जोड़ दिलबाट सांसद थुक्र 3 दर्जन आएको कार्यदल बन्दा समेत कञ्चनपुरकी आरक्षण पीड़ितकी समस्या समाधान नै हुल कति सरकारकी ध्यान आकर्षण गरेलबाट काठमाडौँमा कोठाकी भाडा अत्याधिक भरलक कारण घरमा भाडामा बैठ्न हुनेकी जनजीवन कष्टकर बन्ती गएको कति घर भाडा व्यवस्थापन केला प्रभावकारी कानून वैज्ञानिक भाडा दर कायम गर्न समेत सांसद थुक्र महाकलबाट बैठकमा सांसद थुकनके सुनसरी लगायत मधेस प्रदेश के घटना के निष्पक्ष छानबीन करके प्रतिवेदन सार्वजनिक करना हो सदन में जानकारी करेन माग कति दिगो शांति स्थापना केला गंभीर बनना सरकार के ध्यान आकर्षण करेलबाट सांसद थुक्र स्वास्थ्य बीमा में देखलक समस्या सुकुम्बासी समस्या समाधान लगायत में हुटीर ढिला सुस्ती भर्दो आत्मदह लगायत की घटना जनता में थप निराशा उत्पन्न हुई गईटी रहल बोटेलबाट

0: 20% सम्म क्यास फिर्ता जहिले पनि जहाँ पनि
1: क्यास फिर्ता लिनुभयो त
2: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
3: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
3: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828
7: ओहो मेयर साहब नमस्कार है
8: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
7: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
8: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
7: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि
8: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
7: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
8: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
7: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
8: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ
7: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
8: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
7: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
8: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
7: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
9: विपद बारे चासो राखौं, चनाको बनौ।
10: विश्व खाद्य कार्यक्रम सर्क्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, छोटो त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
0: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
0: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
0: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
0: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
0: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: समसामयिक विषयमा छलफल
2: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
3: स्थानीय विषयमा बहस
4: जाने सड़कको लागि पनि उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
3: कार्यक्रम आजको चर्चा
5: पुरुषले 5 बजे छुट्टी माग्ने 500 रुपियाँ लिने हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो लिखाउने हो।
1: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर FM सुन्न नभुल्नुहोला। कार्यक्रम आजको चर्चा।
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा उपभोक्ता संरक्षण कार्यक्रमको समीक्षा, ऐन कार्यान्वयन गर्दै नागरिकको सुरक्षा गर्नुपर्नेमा जोड, मञ्चको अध्यक्षमा विष्ट चयन। टीकापुर नगरपालिका वडा नम्बर 2 संचालित आँखा शिविरमा 215 जनाको उपचार, 47 जनालाई चस्मा वितरण। टोल विकास संस्था टोल सरसफाईमा सक्रिय, टीकापुर ब्लक नम्बर 19 शुभकामना टोल विकास संस्थाद्वारा सरसफाई। र कैलालीमा नसर्ने रोगको प्रकोप बढ्दो, उच्च रक्तचापका 1,23,000 भन्दा बढ़ी बिरामी। खोज खबर अब विस्तारमा। उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। आज भएको तेस्रो अधिवेशनले शेरबहादुर विष्टको अध्यक्षतामा 7 सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा गीता चौधरी, सचिवमा ईश्वर बहादुर साउद, कोषाध्यक्षमा गौरी जैसीलाई चयन गरेको छ। यस्तै सदस्यमा रतनलाल चौधरी, नरदीपोर र शान्ति काफ्लेलाई चयन गरेको निर्वाचन समिति संयोजक भीमराम चपाईले जानकारी दिनुभयो। कार्यक्रममा टीकापुर नगरपालिकामा संचालित उपभोक्ता संरक्षण तथा बजार व्यवस्थापन कार्यक्रमको समीक्षा गर्दै दिगोपनाका विषयमा छलफल भएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा टीकापुरमा बजार व्यवस्थापन तथा अनुगमन ऐन, नियमावली उद्योग दर्ता व्यवस्थापन ऐन र नियमावली र उपभोक्ताको गुनासो व्यवस्थापन कार्यविधि तयार गरेको छ। उपभोक्ता कर्मी यकिन र तिमिर सेनाले मञ्चले टीकापुर नगरपालिकामा उपभोक्ता हितका लागि गरेका प्रयास र रिक्सा दर्ता, केरा च्याम्बर संचालन, भाड़ा घटाउने, ध्वनि प्रदूषण रोक्ने जस्ता स्थानीय सरकारले गर्न नसकेका कामका बारेमा जानकारी दिनुभयो।
1: हामी अहिले अस्पतालमा धेरै लामा लामा लाइनहरू देख्छौँ। डाक्टर चाहियो, अस्पताल चाहियो भन्छौँ, रुल कस्ता छ भन्ने कुरा खोजिरहेछ। अहिले गम्भीर रोग लागेका मान्छेलाई नगरपालिकाले 1,00,000 को सिफारिस गर्छ। वर्षमा 40-50 हजारले को सिफारिस भइरहेको हुन्छ भने 8-10 लाख रुपियाँ चाहिँ 25,000-20,000 को सहयोग दिँदा पनि जान्छ, पैसा खर्च भइरहेछ। तर उपभोक्ता हित संरक्षणका लागि नागरिकलाई अवेर गर्नको लागि चाहिँ पैसा कति छ भन्यो भने 1-2 लाखभन्दा धेरै चाहिँ हुँदैन। अनि यो लाख भन्ने कुरा जुन छ, यो चाहिँ त्यहाँ खर्च मात्रै होइन, यो बजार अनुगमनदेखि उपभोक्ता सचेतना, व्यवसायलाई सचेतना गर्ने कार्यक्रममा जुन खर्च हुन्छ, त्यो भनेको त्यो लगानी हो।
0: टीकापुर नगरपालिका वडा नम्बर 7 वडाध्यक्ष गे प्रसाद नेउपानेले उपभोक्ता हित संरक्षण मञ्चले बनाएको ऐन राजपत्रमा आउन नसक्नु चुनौतीका रूपमा रहेकाले अबका दिनमा ऐनलाई छिट्टै राजपत्रमा प्रकाशित गर्नका लागि पहल गर्ने बताउनुभयो। उहाँले उपभोक्ता हित संरक्षण मञ्च नागरिकको हितमा रहेकाले नगरपालिकाले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ़ने बताउनुभयो।
2: पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चले बजार अनुगमनदेखि लिएर यहाँ भएका धेरै गतिविधिहरू जो छ त्योसँग यसलाई फेरि निरन्तरता दिनका लागि र अबका दिनहरूमा र स्थानीय सरकारले उपभोक्ताहरूका अथवा आफ्ना नागरिकहरूका लागि गर्नुपर्ने भूमिकाहरूमा कहीँ कतै कन्जुसाई गर्नुहुन्न भन्ने पनि मलाई लाग्छ। र आगामी दिनमा पनि सके हामी कुनै एउटा साझेदार संस्था खोजौंला, होइन भने हामीले पालिकाले पनि यसलाई अगाडि बढाउनुपर्छ, नागरिकहरूको हकहितदेखि लिएर अब यिनी कुराहरूमा बढाउनुपर्छ भन्ने मलाई लाग्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 8 वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले स्थानीय निकायले एक्लैले गरेर नहुने, त्यसका लागि व्यापारीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने, उपभोक्ता पनि सचेत हुनुपर्ने बताउनुभयो।
3: स्थानीय सरकारको तपाईँको जिम्माभित्र परे हुनाले स्थानीय सरकारले आफ्ना कामहरू गर्नु, जनप्रतिनिधिले गर्नु पर्यो, कर्मचारीले गर्नु पर्यो, सम्बन्धित शाखाले गर्नु पर्यो, हामीले गर्ने हो। तर अब काम गर्ने सवालमा सहयोग पनि हुनु पर्यो, जस्तै व्यापारीले त्यो भूमिका निर्वाह गरिदिनु पर्यो। उपभोक्ताको मेरो जिम्मेवारी के हो, मैले कसरी बिल लिने, मैले कुन सामान हेर्ने, रेजिस्टर छ कि के छ, त्यो उपभोक्ताले पनि त्यो कुराको तपाईँको बुझिदिनु पर्यो।
0: वडा नम्बर 4 वडाध्यक्ष लालवीर चौधरीले उपभोक्ता मञ्चले गरेका राम्रा काम गरेको बताउँदै नगरपालिकाले यसलाई निरन्तरता दिनुपर्ने, बजारमा खाना पकाउने ग्यासको अभाव भएकाले फरक फरक मूल्य पाइएकाले यसमा पनि निगरानी गर्नुपर्ने बताउनुभयो।
4: उपभोक्ता संरक्षण हितलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनभने यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। तथापि यो कार्यक्रम जुन किसिमको शुरूआत भएको छ, यसले हामी टीकापुर नगरपालिकाले निरन्तर दिनुपर्छ। अहिले जल्दो बल्दो इस्यु भनेको ग्यास र मल जुन छ, किसानलाई मल र अन्य उपभोक्तालाई ग्यास, मलको विषयमा पनि विभिन्न रेटहरू हामी अहिले बजारमा आएको, कुनै ठाउँमा युरिया 1100 पाउँछ भने कुनै ठाउँमा 1200, जबकि हामी नगरपालिकाले नै दिएको इजाजत दिएको ती संस्थाहरू छ। र 60 ग्यास पाउँछ भने कुनै ठाउँमा दुई कम्पनीको ग्यास 2160 पाइरहेको यो कुरालाई पनि हामीले नगरपालिकाबाट गहन छलफल गर्नुपर्छ, अनुगमन गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्ने लाग्छ।
0: वडा नम्बर 1 का वडाध्यक्ष मोहन विकले महँगी जनस्वास्थ्य लगायतका क्षेत्रमा सचेतना फैलाएको मञ्चलाई धन्यवाद दिँदै आगामी दिनमा 1 नम्बर वडा बजार क्षेत्र भएकाले पनि निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो।
5: म उपभोक्ता हित संरक्षण मञ्चलाई टिकापुरको नागरिकको स्वास्थ्य लगायत विविध विषयमा महँगी र तपाईँको चाहिँ का सन्दर्भमा जुन बेला बखत सचेतना गरिराखेको छ त्यसका लागि चाहिँ हार्दिक धन्यवाद पनि दिन चाहन्छु। आगामी दिनमा यसको निरन्तरताका लागि पनि म चाहिँ आग्रह गर्न चाहन्छु।
0: टिकापुर नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले उपभोक्ता समिति मार्फत भएका कार्यक्रम तथा निर्णयका बारेमा जानकारी गराउँदै केरा पकाउने च्याम्बर सञ्चालनका लागि योजना बनाए पनि सञ्चालनमा आउन नसकेकाले अब रानी जमराकुल रिया शिक्षा आयोजनासँग समन्वय गरिरहेको बताउनुभयो।
6: च्याम्बर सञ्चालनसँग सम्बन्धित विषयमा अस्ति भर्खरै म एउटा कार्यक्रममा थोरै सानो अनौपचारिकमा एउटा चाहिँ त्यो आइसकेपछि शाखामा चोक लागेपछि मैले यो विषयमा चाहिँ अलिक डिटेलै बुझ्नु पर्यो भन्ने हिसाबले किनभने यो अस्ति हाम्रो सलामो भिजु आएको बेलामा पनि उहाँको पनि ध्यान आकर्षण भएको विषय रहेछ यो।

0: किसानीहरूले पहिलो असर चाहिँ उत्पादकलाई नै पर्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यो उनीहरूलाई सचेतन गर्नुपर्ने, उपभोक्ताले चाहिँ म्याद सकिएका खानेकुराहरू अथवा स्वास्थ्यलाई चाहिँ असर गर्ने खालका खानेकुराहरू प्रयोग गर्ने कुराहरू, किसानी प्रयोग गर्ने कुराहरू सचेतन गराउन जरुरी छ।
1: उपभोक्ता अनुगमन समितिका सदस्य राधारानी चौधरीले सूक्ष्म तरिकाबाट अनुगमन गरिरहेको बताउनुभयो। उहाँले ओडामा पनि पसलको अवस्था दर्ता नभएको तथ्याङ्क संकलन गरेको, पसल सामानको मूल्य सूची राख्नलाई सल्लाह दिएको जानकारी दिनुभयो।
2: बजारहरूमा अनुगमन सूक्ष्म तरिकाले भइराखेको छ, ओडादेखि पालिकासम्म। हामीले ओडामा पनि यो टोलमा कतिवटा पसलहरू छन् र उहाँहरूको दर्ता छ कि नै भनेर हामीले डाटा पनि लिइसकेका छौँ प्रत्येक वाडामा। त्यो हामीले नगरपालिकामा लिस्ट पठाइसकेका छौँ, हाम्रो वाडामा कतिवटा पसल छ र दर्ता कतिवटा छ, अनि नवीकरण छ कि छैन, दर्ता प्रक्रियामा कसरी उहाँलाई आउन चाहिँ सहज वातावरण बनाइदिने भनेर उहाँलाई कन्भिन्स गर्ने, उहाँलाई काउन्सिलिङ गर्ने कुराहरू सबै हामीले गरिराखेका।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रविन्द्र विष्टले टिकापुर बस पार्कको शौचालय, ढल निकास टिकापुर पार्कको शौचालयका बारेमा पनि अनुगमन आवश्यक रहेको बताउनुभयो।
3: टिकापुर बस पार्कमा राज्यको ठूलो लगानी भएको छ, त्यो लगानी भनेको तपाईँ हामी हाम्रो करबाट उठेको पैसा हो। त्यसभित्र जानियो भने त्यहाँका शौचालयहरू उपभोग गर्न योग्य छैनन्, त्यो पनि उपभोक्ताको हित विपरीत भयो भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: नेकपा एमालेका नगर सचिव भानुभक्त जैशीले ध्वनि प्रदूषणले बच्चा र ज्येष्ठ नागरिकलाई समस्या हुने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको र प्लास्टिकका बारेमा अनुगमन हुनुपर्ने बताउनुभयो।
4: ध्वनि प्रदूषण व्यापक रूपमा भइरहेको हुन्छ, दसैँ तिहारमा एकदमै चाहिँ डिजेहरूको सामानहरू चाहिँ सुनिने, रोड रोड एकदमै घनिने खालको वातावरणसित यसले चाहिँ बच्चाहरू चाहिँ वृद्धहरूलाई समस्या गर्छ जस्तो लाग्छ। प्लास्टिक जस्तै पदार्थहरू हामीले हटायो हुन्छ, तर अहिले पनि कालो प्लास्टिकहरू प्रयोग भएको पाइन्छ पसलहरूमा। अब यसको अनुगमन वर्षमा एक दुईचोटि त हुन्छ, तर निरन्तर तिन तिन महिनामा हुन जरुरी छ। सेतो प्लास्टिक फेरि एकदमै कमजोर छ, सामान आउने बित्तिकै फेरि चाहिँ सामान त्यही खट्छ, अनि यसको पनि अनुगमन गरेर अगाडि बढ्दा उता गर्नुपर्छ जस्तो लाग्छ।
1: टिकापुर नगरपालिकाका कर्मचारी अमृता रावलले उपभोक्ता हित संरक्षणका कार्यक्रमलाई निरन्तरता दिन सचेतना कार्यक्रम गर्न टोल विकास संस्थालाई अगाडि लिएर अघि बढ्नुपर्ने, अर्ग्यानिक तरकारी संकलन केन्द्र तोक्न आवश्यक रहेको बताउनुभयो।
5: टोल विकास संस्थाहरूको एक एकजनालाई मात्रै बोलाएर हामीले सचेतना गर्दा पुरै नगरपालिका भरि 265 टोल विकास संस्थामा हामी चाहिँ यो कार्यक्रमहरू गर्न सक्छौँ, हामी सचेतनाका कार्यक्रमहरू त्यसरी गर्न सक्छौँ। त्यो अर्ग्यानिक तरकारीहरू कहाँ पाइन्छ, कहाँ फलेको छ, कुन ठाउँमा बेच्छ भन्ने कुरा एउटा ठाउँ चाहिँ हामीले सुनिश्चित गरिदियो भने त्यो ठाउँमा गएर हाम्रा उपभोक्ताहरूले अर्ग्यानिक तरकारीहरू खान पाउँछन्। त्यो भएर हामीले एउटा सुरक्षित ठाउँ चाहिँ अर्ग्यानिक तरकारी संकलन केन्द्र अथवा यहाँ पाइन्छ भनेर कुनै हामीले एउटा ठाउँ तोकिदियो भने स्थानीय सरकारले त्यहाँ चाहिँ हामीले एउटा अर्ग्यानिक तरकारीहरू खान पाउँछौँ भन्ने कुराहरू, एउटै सामान पनि हरेक पसलहरूमा सामानको मूल्य तलमाथि परिरहेको हुन्छ।
1: टिकापुर नगरपालिकाका वरिष्ठ लेखा अधिकृत लक्ष्मी ओडले उपभोक्ताको गुनासो सुन्ने ठाउँको व्यवस्थापन हुनुपर्ने, सबैजना जिम्मेवार हुनुपर्ने, बजार अनुगमनका लागि योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
6: कार्ययोजना व्यावहारिक र त्यसले प्रभावकारी हुन सक्यो भने त्यसको लागि के त भन्दाखेरि वस्तु तथा सेवाको गुणस्तरको लागि मूल्य म्याद र त्यसको हामीले सबै कुराको सचेतना जो उपभोक्ता छ उसले पाउनुपर्छ, त्यसमा हामीले कार्ययोजना राख्ने। अर्को चाहिँ कालो बजारी, जस्तो अहिले हाम्रो बजारमा चाहिँ ग्यास कृत्रिम अभाव भएको छ, यी कुराहरू, अनि त्यसपछि हाम्रो ठगी, अब हाम्रो मूल्य एउटा छ त्यसको प्राइसमा ठगी भइरहेछ, मिसावटको कुरा छ, त्यसै बढी मूल्य तिरिरहेको छ, त्यो असुली नियन्त्रणका यी कुराहरू हाम्रो एक्सन प्लानमा हुन जरुरी छ। कुनै उपभोक्ताले चाहिँ सामानहरू किन्दाखेरि उसलाई बाई डिफल्ट केही समस्या आयो भने उसले गुनासो कहाँ गर्ने, उसको गुनासो गर्ने ठाउँ नभएको हिसाबले उसको लागि एक्सन कसले लिदिने भन्ने कुराको असर पनि अन्य छ।
1: नागरिक समाज टिकापुरका संयोजक भीमराम चपाईले बजारमा वधशालाको राम्रो व्यवस्थापन नभएकाले यसमा निगरानी गर्नुपर्ने बताउनुभयो।
7: यो वधशालाहरूको सन्दर्भमा हामी अलिक फम्सलै छौँ कि जस्तो लाग्छ। मैले अघिल्लो चोटि पनि अनुरोध गरेका थिएँ, महँगो भाडातिर अहिले चोक चोकमा वधशाला छ, चानीमा ब्याङ्कको तल नेपाल ब्याङ्कको गेटमा, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? उहाँहरूको व्यवसाय चलोस् ठिक छ, खाने खाने मान्छेले खाउँ त्यो पनि ठिक छ, तर यो टाउन प्लान हो, यो वधशालाको विषयमा हामी अलिकति सचेत हुनुपर्छ कि भन्ने लाग्छ।
1: टिकापुर एफएमका पूर्व अध्यक्ष रंगप्रसाद अधिकारीले बजारमा अहिले पनि धेरै पसल दर्ता नभएर सञ्चालनमा रहेकाले सजिलो गरी दर्ता प्रक्रियाका लागि सचेतना फैलाउनु पर्ने र तरकारीमा विषादी अत्यधिक प्रयोग भइरहेकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।
8: धेरै बजारमा अहिले पनि व्यवसायीहरू दर्ता नभएका, दर्ता नगरेर कारोबार गरिरहेका अब धेरै छन्। कम्तीमा व्यवसायीलाई सजिलो ढंगले दर्ता गर्ने विधि के हो, कसरी गर्न सकिन्छ, त्यसमा अलिक अवेरनेस गरेर उहाँहरूलाई त्यो विधिमा बढीभन्दा बढी जोड्न पर्यो। पछिल्लोपटक टिकापुर नगरपालिकामा त धेरै मान्छेहरू जोडिँदै गइरहेको देखिन्छ, व्यापार दर्ताको यो हाम्रो चाहिँ सामान्यतया संख्या हेर्दा पनि उल्लेख्य बढ्या छ, तर गाउँतिर अझै न्यून छ। अरू वडामा पनि हामीले यसो ध्यान दियौँ भने सानोतिनो व्यवसाय गर्ने मान्छेहरू पनि यसमा जोड

0: उनीहरूले कम्तीमा बाँट प्रयोग गर्ने बाँट मात्रै सही प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पायो भने पनि धेरै उपभोक्तालाई राहत हुन्छ। अहिले हाम्रो खाद्य वस्तुमा धेरै जसो विषादी प्रयोग भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने हो, यतातिर हामी चाहिँ जाग्न पर्छ जस्तो लाग्छ।
1: खुस खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091-5-8-92।
4: ल यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: खोज खबरमा विश्रामपछि यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुर नगरपालिका वडा नम्बर 2 को आयोजनामा निशुल्क आँखा शिविर आयोजना भएको छ। वडा कार्यालयको आयोजना तथा श्रीकृष्ण आँखा अस्पताल टिकापुरको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सञ्चालन गरिएको हो। आँखा उपचार शिविरमा 215 जनाले सेवा लिएका छन्। सेवा लिएका मध्ये 47 जनालाई चश्मा वितरण गरिएको छ। शिविरमा निशुल्क औषधि वितरण गरिनुका साथै 29 जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ। शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको अस्पतालले निशुल्क सेवा दिने जनाएको छ। वडा कार्यालयले नागरिकको आवश्यकता र माग अनुसार गत वर्षदेखि आँखा शिविर सञ्चालन गर्न थालेको वडा अध्यक्ष दीपक चौधरीले बताउनुभयो।
6: हामीले अरू शिविरहरू सञ्चालन गर्थ्यौं तर आँखा सम्बन्धित शिविरहरू चलाउनु पर्यो भनेर व्यापक माग आइसकेपछि हामीले विगत 1 वर्षदेखि निरन्तरता दिएका छौं। टिकापुर नगरपालिकामा संयोजनमा रहने गरी श्रीकृष्ण आँखा अस्पतालसँग समन्वय गरेर वार्ड नम्बर 2 हामीले शुरूआत गरेका छौं। जसरी सेवा गरेहरूको मोतीबिन्दु हुने अनि यो बर्खायाममा चाहिँ आँखा पाक्ने समस्याहरू हुने त्यो विविध कारणले गर्दाखेरि चाहिँ हामीले यो आँखा शिविर चाहिँ सञ्चालन गर्नु परेको चाहिँ हो। आँखाको पनि एकदमै ख्याल राख्नुपर्ने आवश्यकता देखिन्छ। किन त भन्दाखेरि जब आँखामा एकदमै ठूलो समस्या देखिसकेपछि मात्रै हामीले आँखा अस्पतालसम्म पुग्ने जुन हाम्रो समस्या हो, जसले गर्दाखेरि अब आँखामा मासु पलाउने, पानी जम्नेहरू, जब आँखा सुक्खा हुन्छ, सुक्खा भइसकेपछि आँसु बग्न थालिसकेपछि हामी बल्ल चाहिँ आँखाको उपचारको लागि अस्पतालसम्म पुगेको हुनाले गर्दाखेरि यो हाम्रो नागरिकहरू वडा स्तरका जनसमुदायहरूले वडा स्तरमै यसरी चाहिँ हामीले आँखा शिविरहरू सञ्चालन गर्नु परेको पनि छ।
1: श्रीकृष्ण आँखा अस्पतालका कर्मचारी गुलाब चौधरीले आजभोलि नागरिकमा मोतियाबिन्दुको धेरै समस्या देखिएको, यसका साथै जलबिन्दु, मासु पलाएको, आँखा पाकेको जस्ता समस्या भएका बिरामीहरू धेरै आएका बताउनुभयो। शिविरमा समस्या देखिएकाहरूको अस्पतालले निशुल्क शल्यक्रिया गरिदिने उहाँको भनाइ छ।
7: विशेष गरेर आँखा शिविर कार्यक्रममा कारण त्यो मोतियाबिन्दुले धेरै जसो मान्छेहरू अन्न भइरहेछन् गाउँतिर, त्यही भएर हामी यो हामी सहयोग गरेको त्यहाँनिर काग फाउन्डेसन, च्यारिटेबल फाउन्डेसनले हामीले सहयोग गरेको हो। मोतियाबिन्दु सलभ गर्ने र नजिकको लिक्विड गर्ने चस्मा चलाएर छन्। त्यसले बढी जसो मोतियाबिन्दु चाहिँ यहाँ देखिएका छन्। मोतियाबिन्दुको चाहिँ हामी श्रीकृष्ण आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गर्छ। आजभोलि नागरिकहरूमा जस्तै अब मोतियाबिन्दु, जलबिन्दु गर्मीले गर्दा मासु पलाएको अनि आँखा पाकेको प्रायः जस्तो देखिरहेछ। पहिलाभन्दा त अहिले त धेरै सचेत भइसकेको छ। अब आँखा के हुने बित्तिकै आँखा अस्पताल जानुपर्छ भनेर नागरिकहरू चाहिँ एकदम जागरुक भइसकेको छ। मेडिकलमा नरहेर नजिकको अस्पतालमा, हाम्रो 2 अस्पताल छ, एउटा केटाको अस्पताल छ, त्यहाँ गएर पनि चेक गराउँदा हुन्छ र एउटा आँखा चेक गराउँछु।
1: टीकापुरमा टोल विकास संस्थाको सक्रियतामा सरसफाई कार्य निरन्तर चलिरहेका छन्। वर्खाको समयमा नाली, सड़क छेउ, पानी जम्ने ठाउँ र फोहोर थुप्रिने स्थान सफा गर्ने कार्यमा नागरिकको सहभागिता बढ़ेको छ। नागरिकहरू मनसुन जन्ने रोगबाट बस्नका लागि नियमित रूपमा टोल सफा गर्न थालेका छन्। थप खबर सीता चौधरीबाट।
8: बुधबार टीकापुर स्थित शुभकामना टोल विकास संस्था ब्लक नम्बर 19 सरसफाई गरिएको छ। संस्थाका अध्यक्ष नेत्र बहादुर रावलको नेतृत्वमा टोल सरसफाई गरिएको हो। वर्षाको समयमा लामखुट्टे र रोग फैलाउने किराका प्रजनन कम होस् र डेंगू झाडा पखाला जस्ता रोगबाट बस्नुका साथै विषालु सर्पको टोकाईबाट बस्नका लागि बस्तीलाई सफा गर्न थालिएको स्थानीय ज्ञानु बहादुर सिट्टी बताउनुभयो।
9: हाम्रो यो ब्लक नम्बर 19 स्थित शुभकामना टोल अन्तर्गत हाम्रो उपाध्यक्ष कमला कुंवरको घर अगाडिको यो ठूलो ओपन स्पेस छ। त्यो ओपन स्पेसको छेउछाउको बस्तीहरूमा सरसफाई कार्यक्रम गरियो। यहाँ धेरै यो घाँसहरू बढेर धेरै फोहोर भएको अवस्था थियो। अहिले यो वर्षाको समय यो भुवाणे लगायतका अरू घाँसहरूले गर्दा लामखुट्टेहरूको पनि धेरै बिग्रिगी भएको र साप जस्ता विषालु सर्पहरूको पनि बाल कुनै खेल्ने केटाकेटीहरूलाई असर गर्न सक्ने हुँदा त्यसबाट पनि सुरक्षित राख्नको लागि र नगरलाई अलि बस्तीलाई सफा सुग्घर देखाउन सम्झको लागि
8: स्थानीय सूर्यप्रकाश नेपालीले फोहोरबाट दुर्गन्ध तर प्रदूषण हुनबाट टोल बचाउनका साथै बालबालिका खेल्ने र हिडुल गर्न सहज हुनुका साथै विभिन्न खालका सरुवारोगबाट बच्नका लागि सरसफाईमा सहभागी भएको बताउनुभयो।
10: सरसफाई अभियानमा जुटिरहेका छौँ र काम गरिरहेका छौँ। यो ओपन स्पेस सफा गर्नुको अब मुख्य उद्देश्य के हो भने चाहिँदो नचाहिँदो भड उम्रेर ओपन स्पेसलाई पूरा छपक्कै ढाकेको हुँदा सर्प लामखुट्टेहरू त्यहाँ बस्ने अनि बालबालिकाहरूलाई हिडुल गर्न अप्ठ्यारो हुने, खेलकुद गर्न अप्ठ्यारो हुने र विभिन्न किसिमका रोग विषादीहरू फैलिने हुँदा शुभकामना टोल विकास संस्थाले आयोजना गरेको सरसफाई कार्यक्रममा हामी सहभागी भएर
8: यस्ता कार्यले समुदायमा सरसफाई प्रतिको जिम्मेवारी र सहकार्य बढ्ने कमला कोरले बताउनुभयो।
11: पनि पुरै सरसफाई कार्यक्रम सकिएको छैन। यसमा विभिन्न किसिमका झारपात उम्रेकोले यहाँ विभिन्न किसिमका विषालु सर्प लामखुट्टे बस्ने भएकोले यो सरसफाई अभियान थालिएको जनाले आफ्नो घर वरिपरि सरसफाई गर्नुपर्छ। यसबाट राम्रो पनि देखिने र विभिन्न किसिमका सर्पको टोकाईबाट बच्न सकिन्छ अनि बच्चाहरूलाई खेल्न सजिलो हुन्छ। राति हिँडुल गर्नका लागि पनि सहज हुन्छ, डर हुँदैन।
8: टोल सफा राख्नुका साथै संरक्षणमा सहयोग गर्न सरसफाई थालिएको रामबहादुर शाहीले बताउनुभयो।
12: झाडहरू जम्मा भयो भने त्यहाँ सर्पहरू बसिरहेको हुन्छ। सर्प बस्यो भने यत्र तत्र हिँड्यो भने बालबच्चालाई टोक्छ। यो बर्सातको समयमा झन् हामी सबैले यसरी यो सरसफाई गर्यौँ भने एकातिर तापमा पनि राम्रो देखिने, त्यसपछि गएर फेरि गएर सबैको सुरक्षा हुने भएकोले सबैले मिलेर यो सबै दाजुभाइहरूले टोल विकासमा अथवा टोलमा सबैले सरसफाईको कार्यक्रम अगाडि बढाउनुहुनेछ भन्ने मैले सोचेको छु।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवं विदेशका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ। रेन्दी आन्दोलनका क्रममा साङ्गाथे आक्रमणमा परिघाइते हुनुभएका पूर्व सभापति देउवाले 5 महिनाको विदेश उपचारपछि बिहिबार स्वदेश फर्किए लगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गर्नुभएको हो। आफ्नो सन्देशमा उहाँले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पार्नुभयो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज रहने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
13: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
14: बितल 25 वर्षकै लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हात जोड्नी सेवा, टुटल हात जोड्नीमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टीकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीमा नसर्ने रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा उच्च रक्तचाप, मधुमेह, फोक्सो तथा मुटु सम्बन्धी रोगका बिरामीको संख्या बढ़दै गएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जिल्लामा 1,23,980 जनामा उच्च रक्तचाप रहेको अनुमान गरिएको छ। तीमध्ये करिब 40,000-45,000 जनाले मात्रै नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिने गरेका छन्। खोज खबरमा अब पालो जनावाजको। टीकापुर नगरपालिका वडा नम्बर 2 आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। शिविरमा सेवा लिन आएका केही नागरिकलाई निशुल्क उपचार सेवा पाउँदा कस्तो लाग्यो भनी सोधेका छौं।
15: मेरो नाम कालीगढे सबै सजिलो आँखा चाहिँ गर्नु आफ्ना घर थियो आउनु औषधि औषधि पाएँ पाएँ धन्यवाद।
16: मेरो नाम सरिता खड्का। राम्रै लाग्यो, सुविधा दिया छ, सुविधा सम्पन्न सबै थियो। अब यहाँनिर नजिक भयो, थाहा पायौँ, आयौँ, चेक गरायौँ, ओडामै पायौँ, हस्पिटल आउनुभन्दा औषधि पायौँ। आफ्नो आँखाको अवस्थाबारे केही कुरा बुझ्यौ, समय समयमा आँखा देखाइराख्नु पर्दो रहेछ, चेक गराइराख्नु पर्दो रहेछ, खुसी लाग्यो।
17: मेरो नाम निर्को देवी जोशी। राम्रो लाग्यो, यसै सधैँ बसोस्, सबैलाई सुख शान्ति भयो भने हामी पनि खुसी हौ। आँखा देख्न टाढा जानु भएन, नजिकै। मेरो समस्या त धेरै छ, यही समस्याले भएन पारि आउनु भनेको छ। औषधि दियो, मलम दियो, चस्माको लागि पारि आउनु, डाक्टरले चेक गरेपछि तपाईँलाई चस्मा पनि मिल्ने भनेको छ। खुसी छ, राम्रो गर्यो।
18: मेरो नाम खकेन्द्र सुनास। राम्रो छ, सुविधा राम्रो छ, गरिरहेको छ राम्रो। नयाँ औषधि होइन, चस्मा दिएको छ, फ्रीमा दिएको छ, खुसी लाग्यो, आयो जस्तो लाग्यो। अलिक सानो नजिकको देखिन्न, त्यही कारणले गर्दाखेरि
19: मन्सर सुनार। राम्रो लाग्यो, चस्मा मिलेको छैन, पर हस्पिटलमा आउनु भन्यो।
20: मेरो नाम जेलु सुनार। राम्रो लाग्यो, अनि चस्मा लिनु त्यही जमरा पारि आउनु भन्यो, औषधि दिएछ आँखामा हाल्ने।
1: यसै समाचारसँगै खोज खबरको अन्त्यमा बाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुरमा उपभोक्ता हित संगठन मञ्चले गरेका कार्यको समीक्षा। बजार अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड़, मञ्चको अध्यक्षमा विष्ट चयन। टीकापुर नगरपालिका वार्ड नम्बर 2 सञ्चालित आँखा शिविरमा 215 जनाको उपचार, 47 जनालाई चस्मा वितरण। टोल विकास संस्था टोल सरसफाईमा सक्रिय। टीकापुर ब्लक नम्बर 19 शुभकामना टोल विकास संस्थाद्वारा सरसफाई। र कैलालीमा नसर्ने रोगको प्रकोप उच्च रक्तचापमा 1,23,000 भन्दा बढ़ी बिरामी। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
21: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
22: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
21: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
22: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
21: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
22: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
21: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
22: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
0: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
22: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
22: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी एक भुवा जागिली न अब समय एक ठो घर गहना नि हो बनैना हुने न पट्टा नि पैना त
1: अजि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्सेकले कत्रा सुघर बनाएको लबाटी
1: ए ले ले ठिक बा चल हाली भाटवट खाई हो जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864 41208 ओ 9846 39261
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टीकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849585808

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आमा एलर्जी वा चिलाउने समस्या हुनु,
1: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
0: रङ कपालको समस्या,
1: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
0: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने यौन सम्बन्धी समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
0: स्थान इशान मेडिकल हल, टिकापुर, कैलाली। सम्पर्क नम्बर 9854423131 र 9846414126।
2: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
2: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
2: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
2: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0915602287903558535 र 9865740777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
7: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रोल्पाको कोटलबारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु, 2 जना अझै बेपत्ता। घाइते 2 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने।
1: एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ।
0: करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा सुदेश फ्रेता आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप। सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री शाहद्वारा राजीनामा, प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू।
2: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु।
0: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने। सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने।
3: भेनामको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो।
0: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको दावी। 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा वर्खासँगै बाढ़ी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सड़कको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नु हुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका 2 जना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
6: हिजो यो थवाङ गाउँपालिका वार्ड नम्बर 5 क्षेत्रमा भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ। उवा गाउँपालिका वार्ड नम्बर 5 त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 जना घाइते हुनुभएको थियो। 2 जनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 जना मध्ये 10 जना सब सञ्चालन भएको छ, 3 जना अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ भने यो प्युठानको भिङरी र चर्चकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण पश्चात आफन्तलाई जिम्मा लाउने काम हुन्छ।
5: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनराखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता 2 जनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 संजय घरती मगरलाई थप उपचारको लागि बुटौल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाई छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो।
1: यसमा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ, त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
7: हुन्छ
1: पहिरोका संकेतहरू हुन्छन्, जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन सकिन्छ, जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान, वहाब, बाढ़ी, पहिरो तथा भूछिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
8: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली पहाड़ी भूभाग, साथसाथै चाहिँ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाड़ी भूभागको पनि एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
5: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
9: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
5: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उपर कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
10: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
5: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकायबीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
11: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
5: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर कृष्णहरि बुढाथोकेले बताउनुभयो।
12: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरूस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
5: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
13: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यहाँले। यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ यो गर्ने हो। यसमा अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2000 पैसा उठायो भने सुरुको मेम्बरलाई 3000 दिन्छन्। भन्ने मतलब 8000 उठायो भने 3000 दिन्छ, कुनै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
5: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगसिर 16 29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
14: शिवनगरलाई बचाए सङ्कैया जान्छ, सङ्कैयालाई बचाइदियो भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्न किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
16: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बड़ी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बड़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगत्तै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पचास वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाईको मलंगवा र कौडेनाका दर्जनौ घरगोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। गत ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
18: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
19: घर छाती पानी चली सब डुबाने में कोई सरकार न देखरेख करे वाला है बाँध के कारण हमने के खेतों से उछल गए बांध में आम के कोई सुरक्षा न है बांध से।
18: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसर का जमशेद मियाले डुबान का कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
20: अब सब डुबान में अब घर उर सब गिर गए अब हमर तो कोई उपाय न भेलियो ते वो रस्तो नहीं आबे जाए के लिए लोने रस्तो न बने ले कि कोई नेता जितली तो रास्ता बना दू आबे जाए के लिए।
18: भाँडसर गाउँ का गुलाम मिकरानी ने भर्खरे रोपाई गरेको तीन बीघा खेत डुबान में परिरहेको छ। बस्ती र धानखेत पूरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
20: सब गल जाती जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है। अब कई दिन पानी रहती एको गोई में धान न होती फिर दोबारा रोपे के पड़ बीज न है। बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो। समस्या तो बहुत दिन से हुई लगभग अंदाज से 15 वर्ष से हम देखते आ रहे।
18: छुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोलामा हरेक साल लाखौं रुपियाँ खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
21: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि। सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
18: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
22: पानी आएर डुबान पारदियो त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ अब त्यो बिउ भेटाउँदैन त्यसको।
18: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
23: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ। ठूलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ शिवनगरलाई बचाए छम्कैया जान्छ छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ। त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
18: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
24: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर कडेना गाउँपालिकाका मेयर लखनदेही नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिंचाईदेखि सिडिओ साहबदेखि कडेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस् त।
18: भाँडसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव
25: क्राइसिसको समयमा आएका छौं। जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोड़िने उपाय एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
26: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
26: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
26: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
25: हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
1: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
25: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, केही यो देशमा परिवर्तन होला भनेका थियौं। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं, यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौ जस्तो लाग्छ।
1: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
25: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ, त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि।
1: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
25: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको हो। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
1: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ
25: मलाई लागेको थियो।
1: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
25: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
25: युवा सहभागितामा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ। मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ,
1: राम्रै
25: सोचिरहेको छु। अस्ति
0: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ। नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन दुई संसदीय समितिको निर्देशन छ। हप्ताको दुई दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ। दशौं राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 29 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
4: मैं नहीं जाऊं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
3: उहे मारे तो तू ही वहाँ पठाई तो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
6: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठा तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाँत, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
7: सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नम्बर 98600-71024 ओ 98046-77417।

పర్ణి యోకతి జుమలైన కురినైన పర్ణి.

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भर्दर विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 9849585088।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825-6772।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 से करीब 11 बजे तक।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिँदै
1: रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ।
0: पार्टी मिलाउनमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
2: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.50 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडोर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
1: 10 जना भनेको अहिलेसम्म 5 पाँचजनाको सनाखत भयो अनि आफन्तलाई पुगेको र अरू पाँचजनाको चाहिँ सब फेला परेको त एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका दुईजनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवाल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
1: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिर पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मित्रको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन भइ नसकेको छैन अहिलेसम्म।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौं महाधिवेशनको नेतृत्व चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौं अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
2: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो।
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
4: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौँ भन्ने उसमा पुग्या हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौं अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् भन्ने जस्तै जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
4: र
2: शेरलालजीकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नु सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ।
2: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ त सबै त्यसरी हुनुहुन्थ्यो, चौधौं अधिवेशनबाट निर्वाचित त उहाँ दुईजना महामन्त्री
4: उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
2: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि
4: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति,
2: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो केही कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो, अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन, आजसम्म कुरा चाहिँ मैले जे भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: देवानिकट कांग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
5: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ, छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।

0: विनिता दाहालबाट।
1: नाभ्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ्दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई चलाई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जान्नु परे जस्तो लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरूरी सूचना
4: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ
3: तपसिल
4: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी
3: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी
4: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
3: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
4: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
3: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: मिर्जापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू: छालामा एलर्जी वा चिलाउने समस्या हुनु,
1: नवजात शिशु र बालबालिकाको छालाको समस्या,
0: नङ कपालको समस्या,
1: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
0: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
1: छालामा संक्रमण, फोका वा पस हुनु
0: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
1: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बजेदेखि 3 बजेसम्म।
0: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
5: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
8: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्ट को सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुर को क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएम को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
9: ल यति छिटो आमा बन्न लागेको त
10: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु परे जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

आफ्नो पुत्र आएको खण्डमा आमा ज्यादै प्रसन्न, धन्य मेरो राजन भनिकन। अनि त्यसपछि सौताने आमालाई चाहिँ बडो चिन्ताको विषय जाग्यो, किनभने मैले गलत प्यारो उराइदिएको, मेरै कारणले जंगलमा गएको, वासुदेव प्रभुलाई दर्शन गरेर आएको, उसैले अब मलाई के नै गर्ने हो भनेर डरले थर्मान थर्कमान थिइन्। तर भगवान परमात्माका भक्तलाई अर्काले भन्यो, भन्दैमा रिसराग देश केही नभएर अहिले दुई पाउस मातेर सौताने आमालाई सबभन्दा पहिला ढोग दिनुभयो ध्रुवले। ध्यान मूलम गुरु, मूर्ति पूजा मूलम गुरु, पादुका मन्त्र मूलम गुरु, वाक्य मोक्ष मूलम गुरु, कृपा गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर, गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्ड मण्डल आकारम व्याप्ति निश्चराचरम तत्पदम दर्शितम येन तस्मै श्री गुरुवे नमः। विश्व ब्रह्माण्डमा सबभन्दा ठूलो गुरु हो। यसै कारणले तपाईँलाई म अरू कुरा केही भन्न चाहन्न, मेरो माताश्री अब हजुरलाई बारम्बार गर्न म गुरु मान्छु, तपाईँले मलाई बाबाको काखमा बसेको बेलामा गलत त्यार नहुराइदिए भने न त ध्रुवलोक पाउँथे, न त मैले जब प्रभुको दर्शन नै पाउँथे। मलाई आज यतिको ठूलो प्रेरणा हजुरले दिनुभयो, यो प्रेरणाको स्रोत नम्बर एक हजुर नै हुनुहुन्छ भनेर सौताने आमालाई सम्मान गर्नुभयो। बैगुनलाई गुण्ले पनि मारियो, शरण पनि पर्नुभयो भगवान देशभक्त। त्यस कारणले राम्ररी बुझ्नुहोस्, अर्काले भन्यो भनेर रिसाउने होइन, उद्योग गरेर देखाइदिने, यही काममा सबैजना लाग्नु होला है त, यही हो काम। ध्रुव राजाका छोरा अनि ध्रुवले उत्तनपाद राजाका छोरा ध्रुवले शिशुमार्की छोरी भ्रमीका साथमा विवाह गर्नुभयो। उत्कल वस्त्र अधिकारीका छोरा जन्मिए। बडा रमाइलो साथसँग महोत्सव कार्यक्रम भयो। अहिले उत्तनपाद राजाका छोरा ध्रुव नाम रेको राजकुमार अहिले आफ्ना सौताने आमाका वचनका प्रभावबाट प्रभावित भएर त्यत्रो ऐश्वर्य वृद्धि गरेर भगवान नारायण वासुदेवको प्रार्थना गर्दै हुनुहुन्थ्यो। उनैका छोरा सौताने आमाका छोरालाई यक्षले मारिदियो अलकापुरीमा। हेर्नुहोस् आफ्नो छोरो राज्य पाओस्, सौताको छोरो मरोस् भनेर भन्नेवालाले उसैको छोरो मर्यो, सौताको छोरो भटाएर अनुरोध गर्नु पर्यो, राजन तिम्रो भाइलाई शत्रुले मार्यो अलकापुरीमा के गर्ने भन्दा एक्लै अलकापुरीमा गएर यक्षका गणहरू सारा समलालाई ध्वस्त बनाएर कुबेरलाई पनि दण्ड दिन लागि बसेको थियो। अनि कुबेरजी प्रसन्न हुनुभयो र स्वयम्भू मुनिलाई बोलाउनु भयो, महाराज स्वयम्भू हजुरका नातिले मेरो सर्वस्व बनाए, नजानिकन यक्षले हजुरका जब कान्छा कान्छी रानीपट्टिका जब नातिलाई मारिदिएछन्, तर आज मेरो उपरमा ध्रुवले दया राखी बक्सनु पर्यो भनेर प्रार्थना गरिसकेपछि ल ठिकै छ तात्कालमै। अनि जब स्वयम्भू नामगिरीको मन उडाएर सम्झाउनु भयो, बाबु अब तिमी सम्मान गर, अब तिमी यस कारणबाट दया राख, प्रेम गर, श्रद्धा गर, सद्भाव गर, कहिल्यै नभुल, भगवानको भक्ति गर्नेवालाले हिंसा गर्न हुँदैन, काटमार गर्न हुँदैन, अर्कालाई दुःख दिने काम गर्नै हुँदैन, सबैमाथि माया गर्नु पर्यो, सबैमाथि दया गर्नु पर्यो। सबैमाथि माया र दया गर्दै गरिसकेपछि भोलि शत्रु पनि आफ्नो हुन्छ, मेरो बाबा तिमी जस्तो महानुभावले यक्षले तिम्रो भाइलाई मारेको होइन, यक्षलाई तिमीले मारेको पनि होइन, प्राणीको मृत्यु कालैको हातबाट हुने हुनाको कारणले शंका गर्न हुँदैन, स्वयम्भू मनुले सम्झाउनु भयो आफ्नो नातिलाई, राजा तिमी जस्तो कुल वरदक र कुलदीप छोरो मैले पाएँ, यो मेरो भाग्य सम्झिएको छु, तिमीमाथि मैले सधैँ प्रेम गर्छु, श्रद्धा गर्छु, कहिले नटुटोस् भनिकन कामना गर्छु भनेर उत्तनपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमारलाई स्वयम्भू मनु आफ्नो बाजेले बिदाई दिनुभयो। स्वयम्भू मनुको आज्ञा मुताबिक उत्तनपाद राजाका छोरा ध्रुव अहिले स्वर्ग धाम भने परमधामको लागि निश्चय गर्नुभयो र अहिले स्वयम्भू मनु स्वर्ग सवारी हुनुभयो। उत्तनपाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमार अहिले कालका शिरमा पाउ राखिकन ध्रुव लोको गमन। कसैले नतर्साउने, कसैले नबर्साउने, कसैको कहीँ नजाने, कुनै प्रकारबाट अस्ताउन र बताउन नपर्ने ठाउँमा जानुभयो। यसै कारणले त्यो कुरा अहिले ध्रुवको महिमा जब बढे बढे इन्जिनियरहरू

मलाई के सुन्ने इच्छा छ भन्नुहोस्। भन्दाखेरिमा भगवान उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारको वंशवाली प्रकरण सुन्न पाऊ भनेर नम्र निवेदन युक्त भावुक भएर कथा प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। उत्तरपाद नाम गरेका राजाका छोरा ध्रुवको बयान सुन्नुभयो। स्वयं मनोका जेठा छोरा उत्तनपाद, उत्तनपादका छोरा ध्रुव, ध्रुवका छोरा उत्कल, उत्कलका छोरा पत्थर, उनका छोरा अङ्ग नाम गरेको राजा जन्मिए। तर त्यो अङ्ग राजाको सन्तान भएन। बहुत चिन्तित भए छोरा नपाउन्जेल राजा अति नरमाइलो माने, भगवान कहाँबाट छोरो होला। तीर्थ वर्ष दान धर्म यज्ञ जप पूजा पाठ गरे छोरा भएनन्। अब आखिरमा यज्ञ गरे, यज्ञका प्रतापबाट छोरो बल्ल बल्ल जन्मियो। जन्मिसकेपछि त्यही छोराको नाम बेन भनेर राखिए। बेन भनेर छोरोको नाम राखे। त्यो फेरि त्यो छोरो बदमासको हक हट निक्लियो। बापेको भर्खर भर्खर पाएको छोरो, त्यो बाबुले फुल फुल्याउन थाल्यो। हाम्रो छोरो हाँस्छ भन्न थाल्यो, हाम्रो छोरो त भन्न थाल्यो। आखिरमा त्यही छोरो महान मूर्ख निक्लियो। ऋणकर्ता बाबु शत्रु हुन्छ, विचार नभए कि आमा शत्रु हुन्छन्, श्रीमती राम्री शत्रु हुन्छ, छोरो मूर्ख छोरो शत्रु हुन्छ भनेका छन्। ऋणकर्ता पिता शत्रु, माता छ देवीचारिणी, भारिया रूपवती शत्रु, पुत्र शत्रु, अपण्डित, ऋण लगाइदिने बाउ शत्रु, विचार नभएकी आमा शत्रु, श्रीमती राम्री शत्रु। राम्री भएर घरको धन्दा गरिदिए त त्यही पनि भला हुन्थ्यो, राम्री भएर तिनै सो फिल्मतिर दौडी भनेदेखि त्यसले चाहिँ सकिन्छ। त्यसै कारणले अब भार्य रूपवती शत्रु, अनि त्यसदेखि पछाडिबाट पुत्र शत्रु चाहिँ महाराज। यस्ता प्रकारबाट मूर्ख भएपछि छोरो शत्रु, अनि आखिरका बीचमा त्यो छोराले कसैलाई चुट्यो पिट्यो, दण्ड दियो, कसैलाई बाँध्यो, कसैलाई बच्चा लाए, कानमा झिर रोपिए, कसैलाई पेटमा झिर रोप्ने, कसैका कान गलाएर रेट्ने। यस्ता प्रकारले जब राजाको छोराले उभद्र कर्म गरिसकेपछि दिग्दार भएर त्यही छोराको रिस र राग द्वेषको कारणले प्रजाहरूले सारणे विन्ती गरे। छोरो मानेनन् र अब यो काम ठिक छैन भन्ने विषयमा राजकुमार आज घर छोडेर दरबारपट्टि जानको निमित्त तयारी हुनुभएको छ र भगवान परब्रह्म परमात्मा परमेश्वर परमात्माको प्रार्थना गरे अब जंगलपट्टिको सवारी हुन आँटो भन्ने सम्बन्धको कथा हे सद्यबाट। बेन नाम गरेको अङ्गराजाका छोरा बेन, तर अङ्गराजाका छोरा बेनले नचाहिँदो काम गरेर पाखण्डवाद मचाएको खण्डमा पिताजीलाई साह्रै दुर्यष्टि भयो। दुष्टपुत्रको कारणले यहाँ बसिरहनु भन्दा ठिकै छ, बरु मर्नै जान्छु भनेर छोरो मार्न सकिन, आफै मरिदिन्छु भनेर जंगलमा जानुभयो। अब त्यो बेको बदमास नै राजा भयो महाराज धनबेन। बाबुलाई सताएर हैरान बनाएको त्यो अपराधी आफै राजा भयो। त्यो आफू राजा भइसकेपछि आज भोलि पर्सि जब प्रगतिको साथमा लम्कँदै लम्कँदै लम्कँदै गयो। जनजीवन अस्त व्यस्त भयो, समाजमा ठूलो प्रकारको आतंक फैल्यायो। राजा भएकै दिनमा देशवासीका नाममा सन्देश कस्तो दियो भनेदेखि न इष्टव्यम न दातव्यम नौतव्यम दिर्जा क्वचित इति नेपरे धर्म भेरी भूषण सर्वस को भन्छ। मेरो राष्ट्रमा एक नगर, जप नगर, पूजा नगर, पाठ नगर, सुहा नगर, श्रोधा नगर, हरिहरार्चन चिन्तन मनन कीर्तन केही गर्दै नगर। यसदेखि पछाडिबाट निर्णय गर्न गयो र अनि त्यस्तो प्रकारको वचन सुनिसकेपछि ल अब त्यहाँदेखि नौ प्रान्तका लागि लौ मेरो महाराज नहेष्टव्यम न दातव्यम न हो तव्यम द्विजा क्वचिते यति नै गरे धर्म भेरी घोषण सर्वसा। यस्तो प्रकारको वचन सुनिसकेपछि त्यसदेखि पछाडिबाट बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितका हजुरमा सुखदेवीले निर्णय गरेर अब यो महान कुकर्मी छोरो जन्मियो यस्ता दिएको बदमासलाई भनेर बाउले छोडेर जंगलमा गएका। त्यही छोरोको दुष्ट कर्मको प्रभावबाट अब जंगलमा गएर बस्दामा पनि भगवानको हरिभजनको प्रभावबाट मुक्ति हुने विचार गर्नुभयो। तर त्यो छोरो राजा बनाए, तर देशवासीलाई त्यस्तो उपदेश गर्यो, संकटको प्राप्त भयो, समाजमा वितृष्णा फैलायो। यथा राजा तथा प्रजा बनेछ, जुन मुलुकमा जस्तो राजा छ त्यस्तै प्रजा हुन्छ, राजा अनुसारका प्रजाहरू हुन्छ। असल राजा भयो प्रजा पनि प्रसल हुन करै लाग्छ, दुर्जन राजा भयो भने प्रजा पनि दुर्जन हुन करै लाग्छ। संविधान नीति नियम र कानून त्यस्तै बन्छ। अनि जब बारम्बार बडो समस्या पर्न गएर भगवानको भक्ति मनन चिन्तन कीर्तन
इत्यादि सारा सम्पूर्ण गरेर जब दुर्योधन का प्रतिमा ठूलो सम्मान मर्यादा को क्रम

साधु संत महंत महात्मा योगी सज्जन मंदिर मैंने तेस्त कुकर्मी देखो बदमास राजा ने अो बे राजा ल अपराधी राजा भए पी यज्ञ भएन यज्ञ न भए पी पानी परेन के भनेको छ शास्त्रमा यज्ञात भवति प्रजन्य प्रजन्य धन्य सम्भव पानी पर्नका लागि यज्ञ हुनुपर्छ यज्ञबाट जब गएको धुवाँ आकाशमा जान्छ आकाशबाट वायुमण्डल वायुमण्डलबाट जलमण्डल मेघमण्डलमा गएर पानीको वर्षा हुन्छ त्यसै कारणबाट पानी पार्नका लागि सबभन्दा मूल सिद्धान्त यज्ञ गर्नुपर्छ भनेको कारणले यज्ञ हुन सकेन यज्ञ नभएको कारणले अत्यन्त चिन्ताले आतुर भएर अत्यन्त चिन्ताले व्याकुल भएर भगवानको भजन भो कीर्तन भो मनन भो कीर्तन भो बडो प्रेमको साथमा प्रभुको प्रार्थना गरियो अनि उत्तरपाल नामका राजाका छोरा जब यस किसिमबाट ध्रुवका कुलमा जन्मिएको त्यो बिना नाम गरिएको राजकुमार महान खराबी यो आचार संहिताले रहित भएको भगवानको मनन कीर्तन प्रार्थना केही गर्दै नगरिकन आखिरीको बीचमा त्यसको अधर्मको संसारले छाएको व्यवहार दुष्टहरू सारा सम्पूर्ण माते सज्जनहरूको ठूलो अपमान भयो सज्जन मनन कीर्तन भजन सारा सम्पूर्ण बिग्रियो समाजमा वितृष्णाको लहर फैलायो अनि सारा जनहरूको अगाडि उत्तरपाद राजाका छोरा ध्रुव नाम गरिएको राजकुमारका कुलमा जन्मिएको त्यो बेन खै कुल असल भनेर के लाग्दो रहेछ असल कुल र असल जात असल कुल के लाग्यो आखिरमा त्यसैले यज्ञ गरौं त अब यहाँबाट जलवृष्टि गरौं भनेर सारा ब्राह्मणहरू लागेको बेलामा ब्राह्मणहरूलाई गएर ती गएर दण्ड दिन लागेछ अनि ब्राह्मणहरूलाई साह्रै जङ चल्यो र हुकार भन्ने मन्त्र लगाएर फू गरिदिएका थिए राजा भुत्तुकै मारिदिए राजाको जब फू गर्न साथ मरे त्यस्तो थियो बाहुनको फू अहि फेरि फू गरिदिएपछि बच्ने फू गरेपछि मर्ने अहिले हल्का बाहुनले फू गर्दाखेरि मम्बत्ती नि ढल्कँदैन कि मर्न हुँदो रहन्छ ऊ त्यो बत्ती नि निम्दैन आखिरका बीचमा लौ त अब अराजकता फैलियो राजा नभएको मुलुक बनाउनु हुँदैन अब राजा त यस किसिमबाट सारा चाहिन्छ भन्ने मानेमा अब राजा बनाउनको निमित्त ठूलो महान यज्ञको आयोजना गरेर त्यो यज्ञको प्रतापबाट छोरा पाउनका निमित्त तयारी गर्दा केही लागेन र आखिरमा त्यसैको शरीर मथन गरेर देब्रेपट्टिबाट निषाद प्रकट भयो दाहिनेपट्टिबाट मथन गर्दाखेरिमा महान प्रतापी पुत्र पैदा भए जसको नाम हो पृथ्वी नाम गरिएको राजा र अर्की रानी लक्ष्मी र नारायणको अंश भएको कारणले दुईटाको वैवाहिक सम्बन्ध कायम पनि भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो सौनका दृश्य प्रणाली यसै सन्दर्भमा पृथ्वी नाम गरिएको महाराज प्रादुर्भाव हुनुभएको छ। राजा बेनको अपराध जन्ने कार्यक्रमले उहाँलाई मारिसकेपछि बेनको दाहिनेपट्टिको अङ्गबाट मथन गर्दाखेरि पृथ्वी राजा र अर्ची रानी जन्मनु भयो। लक्ष्मी और नारायणको दुई दाम्पत्य जीवन भएको कारणले दुईटैको विवाह भयो जुम्ल्याको रूपमा प्रकट भए तापनि आखिरमा दुईटालाई सम्मान गरियो। ठूलो रमाइलो सासँग ध्यान भयो मनन भयो कीर्तन भयो। राजा पृथ्वीलाई सबले एक एक प्रकारका सामग्रीहरूबाट स्वागत सम्मान गरेका छन्। कस कसलाई को के दिए राजा पृथ्वीलाई भन्ने विषयका लागि महाराज पृथ्वीको ओपरमा जब यस किसिमबाट तिनीवाला सामग्री मध्येमा जस्तै प्रकारबाट कुबेरले सुनको सिंहासन दिनु भयो, वरूणले छेतो छाता, वायुले व्यञ्जन, धर्मले कृतिको माला, इन्द्रले मुकुट, यमराजले दण्ड, ब्रह्माजीले कवच, सरस्वतीले हार, हरिले सुदर्शन चक्र, लक्ष्मीले ऐश्वर्य, रुद्रले असीम, अम्बिकाजीले छाला, चन्द्रमाले घोडा, तुष्टाले रत, अग्निले चाप, सूर्यले बाण, आकाशले फूलको माला, हिराहार मती सारा सम्पूर्ण झजलाकार भएर राजा पृथ्वी आफ्नी पत्नी महारानीका साथमा वामाङ्गी बनाएर घोडामा चढेर राजा पृथ्वीले गएर पृथ्वी रूपी महातारी धरालाई सोध्नुभयो, महारानी तिमीलाई धेरै अपराध गरेकी रहेछौ मेरा बुबाका पालामा, मेरा बाबाले गरिएको काम कारबाहीबाट तिमी असन्तुष्ट भएर तिमीले मलाई हाम्रो यहाँ अन्न उत्पादन गरेकी रहन्छौ भन्नुभयो राजा पृथ्वीले। धारा भन्नुहुन्छ महाराज, अन्नदान दिने मैले हो तापनि आकाशबाट जलवृष्टि नभएसम्मको लागि मेरो के लाग्छ, पानी नै परेन त रोपेको चिज उम्रदै उम्रदैन म मरौँ भन्नुभयो। त्यसो होइन, नउम्रेको चिज तिमीसँग होला नि त भन्नुभयो। त्यो त खडेरीले पड्केर गयो, मैले कहाँ पाएर दिने, तुरन्तैले भन्न लाग्नुभयो। अब पर्यो दुईटाको कृति घम संग्रामको युद्ध स्तर कार्यक्रमको लागि। पृथ्वी महाराज भन्नुहुन्छ त्यसो नमन, अनि धरा भन्नुहुन्छ अब मैले कहाँ पाएर दिउँ, दिने भए देऊ नभएदेखि तिमीलाई पाता कसेर चुड्छु भन्न थाल्नुभयो राजा पृथ्वीले। राजा पृथ्वीको वचन सुनेर धरा भन्नुहुन्छ यस्ता राजा कति आए कति गए, कतिले चुक्न आए कतिले पेट्न आए, कतिले मेरो भने कतिले किल्ला रोके, कतिले मेरो भूमि भनेर त्यसपछिबाट मुद्दा गरे, ती सब त गए कसैले लान सकेनन्। तपाईँ जस्ता राजा कति आउँछन् कति जान्छन् भनिदिनु भयो। यस्तो पृथ्वीको वचन सुने मैले धराको वचन सुनेर राजा पृथ्वी भन्नुहुन्छ दिने भए दिए होइन भने अहिले दण्ड दिन्छु भन्नुभएको थियो, मलाई दण्ड दिएर तपाईँ प्रजालाई कहाँ पालन पोषण गर्नुहुन्छ भन्दा योग बलको प्रभावबाट धान दिन्छु त्यस्तो हो। अनि राजा पृथ्वी धनुको ताँदो कानसम्म खैचेर बस्नुभएको थियो, पृथ्वीले गाईको स्वरूप लिएर भाग्नुभयो। अघि अघि राजा जब मैले पृथ्वी पछि पछि राजा जब पृथ्वी दौडँदै दौडँदै दौडँदै जाँदाखेरि जम्मू प्लेक्स सार्मले कुशक्रौँ जसाक पुष्करमा कहीँ गएर आश्रय लिन सक्नु भएन पृथ्वी लिएर, अनि पक्का ईश्वरको अवतार रहेछ भन्ने बुझेर पृथ्वी रूपी महातारे विन्ती गर्नुहुन्छ धरोवाच नमः परस्मै पुरुषाय माया विनय स्थान तरमे गुणात्मने नम स्वरूपानु बने निर्धुत द्रव्य क्रियाकार रव्य प्रभुर्मे। मैले हजुरलाई नचिनेको हजुर साक्षात्कार भगवान् परब्रह्म परमात्मा हुँदो रहेछ, मैले गरिएको त्रोटे स्रोटे स्थानीय वाक्यानी एवं संशोधयाने मेरो गल्ती र भोग सारा सम्पूर्ण क्रम माथि राति बस्नु पर्यो, मैले चिनिन हजुर त को हुनुहुँदो रहेछ भनेदेखि सबै भवानात्मित जगत भूतेन्द्रियान तात्कारणात्मक विभो संस्था पैसा नजम र सातलाद रसातलमा म गएको बेलामा बराहको अवतार धारण गरेर उद्धार गराइदिनेवाला हजुरको हुनुहुँदो रहेछ, भूल भयो त्रुटि भयो गलत भयो, त्यो गल्ती गरेको व्यक्तिले गल्ती गर्दिन भन्यो भने त्यहाँभन्दा ठूलो सजाय के, माफी दिनुहोस् न मैले जानिनँ भगवान् भनेर पृथ्वीले विन्ती गर्नु। अनि राजा पृथ्वी भन्नुहुन्छ निकै फुर्ती फार्ती गरे थिस् त नि, यस्ता राजा कति आए कति गए भने चिनिस् भन्दा चिनि मैले गरेको गल्तीको माफम, अब के गरेर सजायबाट पूर्ण गराउनुहुन्छ भन्दा अरू कुरा केही होइन, अब मेरा जनता सारा सम्पूर्णलाई पालन पोषण गर्नुपर्ने भएको कारणले तिमी गाई बन चाहिएको चिज गाई रूपी चिजबाट तिमीले देऊ भनेपछि हुन्छ भनेर पृथ्वीरूपी महातारी कामधेनु गाई बन्नुभयो।
अनिष्टारा जनताहरूले जब एउटा एउटा भाँडो मतलब पात्रो एउटा एउटा बाछो लगाएर पगारेर धुन थाले। सित्तिकैमा पाइन्छ रे पृथ्वीबाट जे चीज पनि भनेपछि ठूला बडा अगाडि सरे सानातिनाका दिन गए। पैसा तिरेर खानुपर्ने भए पो सानातिनालाई अगाडि सार्थ्यो। सित्तिकमा कुरो मेराउन पाएपछि ठूला बडा अगाडि सरे सानाको भावना त ल दुन लागे। दुनै दुँदै जाँदाखेरिमा मेरो महाराज पृथ्वी रूपी मा तारीबाट अहिले दुनाका निमित्त तयारी भएर स्वर्गबाट महाराज इन्द्र स्वर्गबाट पाल्नु भएको छ पातालबाट वासुकी मर्ति मण्डलबाट सारा राजा महाराजाहरू जम्मा भएर पृथ्वी रूपी मा तारीबाट अहिले दुध दुएर अन्न उत्पादन र विषयगत वस्तुको सामग्रीहरू तयारी गर्न सारा तत्पर भइसके भन्ने सम्बन्धको कथा यस अध्यायबाट त्याज्ञा गरिबस्छु लौ त राजन परीक्षित। अब तपाईँ के सुन्न चाहनुहुन्छ? भगवान हजुरका अमृत रूपी वचनको प्रतापबाट अहिले राजा राजा पृथ्वीको प्रतिमा अब सम्पूर्ण समाजहरूबाट राजा पृथ्वीको सम्मान मिल्यो मर्यादा गरे राजा पृथ्वीलाई सम्मान गरेर स्वागत गरेर अनि त्यसदेखि पछाडिबाट कस कसले के चिज गए भन्ने विषयको लागि इन्द्र नाम गरिएको राजाले बाछो बनेर सुनको भाँडोमा अमृत गए गाई रूपी पृथ्वीबाट दैत्यराज प्रहलादलाई बाछो बनाएर दानव जतिले चाहिँ फलामको भाँडोमा मदिरा द्वे आफूलाई चाहिने चिज द्वे भनौँ बृहस्पतिलाई बाछो बनाएर सुनको भाँडोमा ब्राह्मण जतिले वेद द्वे गन्धर्वराज अप्सरालाई विश्वावसुलाई बाछो बनाएर पदपाप्रमा वाङ्मय माधुर्य द्वे पितृहरूको आर्यमालाई बाछो बनाएर महाराज पितृहरूले अन्न द्वे कपिलले भगवानलाई बाछो बनाएर अणिमादि गरिएका सिद्धिहरू द्वे यस प्रकार माया नाम गरेको दानवलाई बाछो बनाएर माया द्वे यक्षराक्षस भूत प्रेतहरूले सर्पमा तक्षकलाई बाछो बनाएर मुख पात्रमा विष द्वे पशुमा नन्दिनीलाई बाछो बनाएर अरण्य पात्रमा तृण झार द्वे व्याघ्रादिमा सिम्मालाई बाछो बनाएर मासु द्वे पक्षीमा गरुडलाई बाछो बनाएर जब महाराज किटादीहरू द्वे वनस्पतिमा बटलाई बाछो बनाएर रस द्वे पर्वतमा हिमालयलाई बाछो बनाएर जब शिखरमा स्वर्णहरू धोए महाराज यस्तै प्रभावबाट सारा सम्पूर्ण प्रकारको सरसामान सामग्रीहरू धुँदै जाँदा जब राजा पृथ्वीले आफ्नो कब्जामा राखेर पृथ्वीलाई दुएर आफ्नो पत्नी तुल्य बनाएको हुनाले त्यो दिनबाट धरा

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: तपसिल
1: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
0: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।